0: गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586564555।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू: मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 0383521987 र मोबाइल 98586506।
2: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
8: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412388391, 98580342।
8: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
9: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
10: यही असोज 17 गते तेस्रो शनिबारको दिन
9: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
8: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा
1: जाँच तथा उपचार सेवा। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906993।
11: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
12: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
12: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
12: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 0383523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
12: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
13: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
14: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
13: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
14: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
13: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
14: महिनाको नेपाली 24,000-48,000 त कमाइजो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
13: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
14: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
15: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
16: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुनर्निर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 13 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 29 तारीक असोज कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटे कोशी बाढीमा बेपत्ता बिमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
0: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध,
1: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायीको जोड।
3: कमसे कम एक वर्ष नेपालमा काम गर्ने नियम बन्यो भने हामीलाई पनि ढुक्क भयो, अनि उहाँहरूले पनि केही कुरा सिक्नुहुन्छ। नेपालमा नियम कानून चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामी कुरा गरिरहेछौँ।
0: ट्रम्प र सी बीच भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 प्रकारका वस्तुमा चीनले भन्सार घटाउने,
1: र एसिया क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड मज्जाको लगानी गर्ने अवसर.
2: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको.
1: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर.
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड. 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा. त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्. बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्.
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ.
2: थप जानकारीको लागि 9854033313 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ.
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको. कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला.
3: काया कैरनमा अब खबरको सिलसिला. बीमा प्राधिकरणले कार्यविधि जारी गरेर रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावित बीमितहरूको दावी भुक्तानीमा सहजीकरण गरेको छ. बाढ़ी गएको एक महिनापछि प्राधिकरणले बीमा कम्पनीहरूसँगको छलफलपछि कार्यविधि जारी गरेको हो. जीवन बीमातर्फ दावी भुक्तानीका लागि 12 वर्षको व्यवस्थाले पारेको अप्ठ्यारो र निर्जीवन बीमातर्फ पनि कागजात नहुँदाको जटिलता अब हट्ने भएको छ. बेपत्ता बीमितको स्थानीय तह अर्थात पालिकाले मृत्यु दर्ता गर्नुपर्ने, जीवितै आएको प्रमाणित भए बीमा रकम फिर्ता गर्ने शर्तमा दावी भुक्तानी दिने व्यवस्था गरिएको छ. प्राधिकरणले रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 हिजो जारी गरेको हो. जीवन बीमाको दावी भुक्तानीका लागि पनि सहजीकरण गर्ने व्यवस्था गर्नेछ. रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 भनिएको छ, भोटेकोशी त्रिशुली नारायणी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ चितवन लगायत जिल्लामा बीमित सम्पत्ति गाड़ी परियोजना व्यापारिक मौजदा तथा मानवीय क्षतिका कारण बीमक समक्ष पर्न आएको दावी बीमालाई शीघ्र सरल पारदर्शी व्यवस्थित तथा प्रभावकारी रूपमा फर्चुट गर्न आवश्यक भएकोले यो कार्यविधि जारी गरिएको छ. प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले बीमकहरूसँगको छलफलपछि यसमा सहजीकरण गरेको बताउनु भएको छ. मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ता व्यक्ति 12 वर्षसम्म पनि सम्पर्कमा नआए मृत्यु भएको मानिने उल्लेख छ. यो व्यवस्थाले रसुवा बाढ़ी प्रभावितको हकमा दावी भुक्तानीका लागि असर पर्ने भएपछि जीवन बीमक संघले यसबारे प्राधिकरणसँग छलफल गरेर सहजीकरण गर्न लागेको संघका निवर्तमान अध्यक्ष पोषकराज पौडेलले बताउनु भएको छ. प्राधिकरणका अनुसार गएको भदौ 10 आएको रसुवा बाढ़ीका कारण प्रभावित भएकाहरूलाई निर्जीवनतर्फ 2180 बीमित छन्। उनीहरूले प्रारम्भिक रूपमा 20,98,87,00,000 रूपियाँ दावी भुक्तानी माग गरिरहेका छन्। यसमध्ये अहिलेसम्म 67,48,000 रूपियाँ निर्जीवन बीमा कम्पनीले भुक्तानी गरिसकेका छन्। प्राधिकरणले असोज 12 अर्थात हिजोसम्म रसुवा बाढ़ीपछिको बीमा दावी विवरण सार्वजनिक गरेको हो. भोटेकोशी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले सहजीकरण गर्न सक्ने शीर्षकको खबर कारोबार दैनिकले छापेको छ.
4: दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ. तीन दिनको अविरल वर्षापछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरला सहित तीनै नाका अवरूद्ध भएका हुन्. यसअघि 10 भदौको भोटेकोशी बाढ़ीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि बन्द नै थियो. नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंको बेला सामानको भाव बढ़ने देखिएको छ. चालू आर्थिक वर्षको दुई महिना साउन र भदौमा चीनबाट 76,40,00,000 रूपियाँ बराबरको सामान आयात र 29,33,00,000 रूपियाँ बराबरको निर्यात भएको छ. निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ता कपड़ा, मेसिनरी र विशेष गरी विद्युतीय गाड़ी आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका छन्. भोटेकोशी बाढ़ीपछि केरूङ अनिश्चित र तातोपानी लामो समयदेखि बन्द रहेका बेला बेनी जोमसोम सड़कमा पहिरो खसेपछि कोरला पनि अवरूद्ध भएका छन्। कन्टेनर थन्किएका छन्। गाड़ी र दैनिक उपभोग्य वस्तुको आपूर्ति घटेर मूल्य बढ़ने जोखिम देखिएको हो। दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध शीर्षकको खबर कान्तिपुरमा छ।
3: यसैबीच लगातार परेको वर्षापछिको बाढ़ी र पहिरोका कारण अस्ति आइतबारसम्म देशका धेरै राजमार्ग अवरूद्ध थिए। सरकारले हिजोसम्म केही राजमार्ग खुलाए पनि अझै दर्जन भन्दा धेरै राजमार्ग अवरूद्ध नै छन्। सड़क विभागका अनुसार अवरूद्ध भएका यी सड़क मध्ये केहीलाई गाड़ी चलाउने बनाउन कम्तीमा तीन दिन लाग्ने देखिएको छ। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन केही दिन लाग्ने भएको हो। वर्षाले सबैभन्दा बढ़ी प्रभाव यही करिडोरमा पारेको थियो। हिमाली जिल्ला मनाङ मुस्ताङ जोड्ने मुख्य राजमार्गमा ठूलो क्षति पुगेकाले ती सड़क तत्काल खुल्ला हुन नसक्ने सञ्चालनमा आउन थप समय लाग्ने देखिएको विभागका उपमहानिर्देशक शुभराज नेउपानेले जानकारी दिनुभएको छ। यसैगरी बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको माझीकुना काभ्रे भन्ज्याङ तथा मंगलटार लगायतका ठाउँमा पहिरो खसेको र डाइभर्सन बगेका कारण अवरूद्ध छ। थप क्षति नभई आज बेलुकासम्म यो सड़क खोल्ने विभागका उपमहानिर्देशक नेउपानेले बताउनु भएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल आठ तथा बुर्तिमान पाती हाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क सञ्चालनमा आउन केही दिन लाग्नेछ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत गगनी खोला राका तथा बागे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम चलिरहेको छ। यो पनि छिट्टै सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट खोर खोला तुलसीपुर खण्डमा जिल्ला प्रशासनको निर्णय अनुसार गाड़ी आवागमन बन्द गरिएको छ। सालजन्दी सन्धिखर्क ढोरपाटन सड़क खण्ड 21 भन्दा बढ़ी ठाउँमा पहिरो खसेकाले पूर्ण रूपमा अवरूद्ध छ। यी सड़क दुई तीन दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेउपानेले बताउनु भएको छ। यसैगरी चितवनको सिमल तालमा खसेको पहिरोका कारण त्यहाँ सड़क एकतर्फी सञ्चालनमा छ। पृथ्वी राजमार्गको धादिङ खण्डमा पहिरो पन्छाउने काम भइरहेको र आज दिउँसोसम्ममा सड़क खुलाउने प्रयास गरिएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्डको धारापानी र सिमलतार क्षेत्रमा पहिरो खसे पनि एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ सड़क खण्ड पनि झारफेडामा खसेको पहिरो हटाई एकतर्फी रूपमा खुला गरिएको छ। यो सड़कलाई आज बिहानसम्म दुईतर्फी बनाउने लक्ष्य राखिएको छ। कान्ति राजमार्ग सड़क खण्ड चार मध्ये दुई ठाउँको पहिरो हटिसकेको छ भने बाँकी दुई ठाउँमा हटाउने काम भइरहेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कारोबार दैनिकबाट लिएका हौं। काया कैरनमा होटल क्षेत्रमा रोजगारीको सम्भावना बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल बीई कम्प्युटर बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 01-5670-924 5670-925।
9: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भिस्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास। त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
10: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा
9: बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खान भित्ताले नै लिन्छन् स्वादको मिठास जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर

0: लिमिटेड रामसाहापथ काठमांडू साबिकको राष्ट्रीय बीमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो, वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका 3 वटै नाका विरूद्ध आवश्यक सरसामग्रीको भाव बढ़ने जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग। होटल क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि, यातायात, हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ। शहरका तारे होटलदेखि ग्रामीण भेगका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िएको छ। होटल क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती छन्। दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन। तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचो बीच अन्तर छ र दक्ष कर्मचारीको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ। साथै महेश गेवालीले होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहलाई नेपालमा होटल क्षेत्रले रोजगारीमा कस्तो योगदान पुर्याएको छ भनेर सोध्नु भएको छ।
2: सिजनल अनसिजनल हुन्छ हामीका काम गर्नेहरू, होइन, अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि, सबै जोड्ने हो भने झन् झनै 10 लाखको हारिहारीमा हाम्रो रोजगारी सृजना गर्ने क्षमता यसमा छ। एउटा सुखद कुरा के पनि छ भने त्यसको झन् 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ क्या, त्यहाँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो। विडम्बना के छ भन्दाखेरि हामीले यत्रो हुँदा हुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ, होइन, हामीले जुन म्यान पावरले स्किल म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटलमा काम गर्ने कामदारहरू चाहिँ विदेश जानुहुन्छ। हामीले तयार चाहिँ गर्छौँ, हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ, अनि हामीले गर्ने तालिम हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ, तर फेरि विदेश पनि त्यतिकै गइरहेछ भने कोही कोही कुरो नमिल्या त हो त।
3: हाम्रो क्वालिफिकेसन अनुसार हामी जे कुराहरू पढ्यौं त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ, तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौँ, त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ। तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो, खासै के हो कुरा?
2: मिसम्याच नै यही नै हो। अब हामीले खोजेको मान्छे पाउँदैनौँ, होइन, हामीसँग सम्पर्कै भइरहेछ नि कि, अब हामी मान्छे खोजिरहन्छौँ, उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको, यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ, होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि मलाई थाहा छ, मैले नै काम गरेका छु। श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नु पर्थ्यो कि, त्यहाँ त्यो एप जुन छ, म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भए मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने उहाँले हामीसँग मिल्यो भने उहाँले हामी बोलाउँछौँ नि, काम जम्मा लगाउन सक्छौँ। त्यो मेकानिजम छन् त छ, प्रभावकारी ढंगमा भइरहेको छैन। विदेशमा काम गरेर फर्किए पनि त हजारौं हुनुहुन्छ नि, त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ, उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि, अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त?
3: होटल व्यवसायमा कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनु भयो भने टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
2: सजिलै, हामी कहाँ एक पछि अर्को ठुल्ठूला 5 तारे अन्तर्राष्ट्रिय चेन होटल आइरहेछ, एउटा ठूला 5 तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ, अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउनु त? हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो, होइन भने त पोखिन्छ, त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने, अनि भारतबाट ल्याउनु त हो नि, होइन। ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा धेरै हदसम्म त नेपालमा पनि पाइन्छ। कफी बनाउने जुन बारिस्ता भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्तो मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ। मैले आज 100 जना दिनुहोस्, म आज हाम्रो संघले 100 जनाको रोजगारीको बन्दोबस्त हामी 1 महिनाभित्र आजै गर्न सक्छौँ।
3: संघले चाहिँ जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौँ अथवा त्यो सिप सिकाउने कुरा भनौँ, त्यो चाहिँ कतिको गरिरहेछ?
2: हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेछौँ, हाम्रो सिटिभिटी लगायत श्रम मन्त्रालय लगायतका, होइन, अब हामीले हुँदाहुँदा अलिक के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ। एउटा 24 महिने कार्यक्रम एप्रेन्टिसिप भन्छ नि, 7 दिनमा इन्स्टिच्युटमा गएर 1 दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटलमा आएर काम गर्छ, डे 1 देखि तलब दिन्छौ, त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो

0: त्यसको 25 देखि 50% तलब चाहिँ हामी डे वानदेखि दिन्छौँ भनेको उहाँहरूको आम्दानी पनि भयो त्यतिर अलिकति नियम कानून चाहिँ अभाव हो त्यो अलिकति बनाउनै पर्छ हामी कुरा गरिरहेछौँ।
1: होटल संघ नेपालका अध्यक्ष विनायक शाहसँग नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था रोजगारी र अवसर बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला हावाहुरीसँगै आएको वर्षाले खेतमा पाकेर भित्र्याउने बेलाको धानबाली ढालेर सोत्तर्त बनाइदिएको छ नै किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा हुनुहुन्छ। तर वर्माको चिन्ता खेतमा मात्र सीमित छैन गोठमा रहेका गाई भैंसीलाई पनि अब कसरी के खुवाउने भन्ने अर्को पीर थपिएको छ। 9 गतेदेखि 11 गतेसम्म हावाहुरी र वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ तर आधिकारिक तथ्याङ्क अहिलेसम्म आउन नसकेको कृषि वन तथा वातावरण मन्त्रालयले जनाएको छ। हुरीसँगैको वर्षाले पाक्ने बेलाको धानबाली 70 शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नु पर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
7: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
8: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
7: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
8: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
7: 198-198।
9: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। 1 महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित भए र अरबौं रूपियाँ बराबरको भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानका दशकों पुराना बर पीपल का रूख जोगिएको दृश्यले यस्ता रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिका बारे बहस बढ़ाएको छ। खोजकर्ता डाक्टर सुशील पौडेले नुवाकोटको देवीघाट तथा भोटेकोशी त्रिशुली नदी किनारका केही पुराना बर पीपल बाढ़ीपछि समेत सुरक्षित अवस्थामा देखिएको उल्लेख गर्नुभयो। उहाँले नदी किनारका जीवित पहरेदारका रूपमा बर पीपल तथा पुराना रूखहरू रहेको बताउनुभयो। त्यस्ता रूखका गहिरो गरी जमीनमा फैलिएका जराले नदीको कटान रोक्ने हरित तटबन्धले बाढ़ीको वेगलाई सफलतापूर्वक घटाउने र रूख जोगाएमा माटो बस्ती र भविष्य जोगिने आधार देखिएको उहाँले बताउनुभयो। पौडेलका अनुसार कुनै रूख जोगिनु वा ढल्नुमा भूबनौट, माटोको प्रकृति, जराको फैलावट, नदीको बहावको दिशा तथा बाढ़ीको तीव्रता जस्ता विभिन्न कारक जिम्मेवार हुन्छन्। पुराना बरपीपलका गहिरा र विस्तारित जराले माटोसँग बलियो सम्बन्ध कायम गर्ने भएकाले ती अन्य वनस्पति भन्दा तुलनात्मक रूपमा स्थायित्व युक्त देखिने गरेको उहाँले बताउनुभयो। नदी किनारका पहरेदार बरपीपल शीर्षकको खबर गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। अमेरिका र चीनले झण्डै 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यो निर्णय गरिएको समाचार संस्था एपीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइला लगायत 1619 प्रकारको वस्तुमा भन्सार घटाउनेछ। अमेरिकाले चीनबाट आयात गर्ने 77 वर्गका वस्तु जसमा आतिशबाजी, भान्साका सामग्री, कार तथा सीसाका बनावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढ़ाउन सहयोग पुग्ने चीनिया वाणिज्य मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक र व्यवसायीलाई चीनिया बजारमा थौक पहुँच पुग्ने बताएका छन्। विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ़न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने जनाएका छन्।
7: अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण हुन सकेन। बिहान 6:45 कोरोगी स्पोर्ट्स पार्कमा शुरू हुनुपर्ने खेल प्रभावित भएसँगै नेपाल बाहिरिएको छ। खेल रद्द भएसँगै उच्च वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। आईसीसी T20 को वरियतामा नेपाल 14 र श्रीलंका 9 स्थानमा छ र यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भएका थिए। भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीच हुने तय रहेको क्वार्टर फाइनल वर्षाका कारण रद्द भएको हो। त्यसपछि भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरेका छन्।
1: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा मौसम सुधार भएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकासम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो।
7: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोटले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। घरमा सुतिरहेको अवस्थामा प्रहरीले उठाएर लगेको घटनामा कानूनको प्रक्रिया पूरा नगरिएको र स्वेच्छाचारिता देखिएको भन्दै यस्तो कामलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोटको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
1: भालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न चुनावमा नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा 182 सीट सहित बहुमत हासिल गरेपछि भालेन्द्र शाह देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकारको 6 महिना सुशासनमा आशा कार्यशैलीमाथि प्रश्न शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
7: असोज 16-19 का लागि तय भएको कांग्रेसको 15 महाधिवेशन केही दिन धकेलिने भएको छ। वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि तोकिएको मितिमा महाधिवेशन उद्घाटन गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन्। महाधिवेशनको मिति नजिकिएसँगै मिति परिवर्तनको तयारी गरिएको छ।
1: काया कैरनमा अब पालो उखानको।
7: मिले सप्रन छौं, फुटे बिग्रन छौं।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: भोटेको सिबाड़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
1: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीनतर्फका 3 नाका अवरूद्ध,
7: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायको जोड़।
1: ट्रम्प र सी भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तु भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 प्रकारका वस्तुमा चीनले भन्सार घटाउने,
7: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
1: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। यहाँ एकजना उपभोक्ता खाने पानी किन्दैछन्, 20-25 रूपियाँ लिटर पर्ने पानीलाई व्यवसायले अस्वाभाविक तेब्बर मूल्य भनेका छन्, अनि पानीको भाव सुनेपछि गम खाएका ती उपभोक्तालाई व्यापारीले भन्दैछन्, परिहाल्छ नि तेब्बर, जरिवाना नै 3 लाख तिर्नुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। यात्रामा निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
10: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
11: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआई सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
13: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा पदमुक्त।
1: सिन्ता गाउँपालिका चार बजेट चौरमा सामुदायिक वनमा व्यवहारिस अवस्थामा तीन नाल भरुवा बन्दुक फेला, थप अनुसन्धान हुँदै।
0: ठेक्का लिएर काम अल्पत्र पार्ने निर्माण व्यवसायीलाई निर्धारित समयमै काम सक्न कर्णाली प्रदेश सरकारको निर्देशन, कार्यवाही प्रक्रिया पनि शुरू।
1: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कृतिमान। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै इन्से कर्णाली प्रदेश कार्यालयले उच्च अदालत सुर्खेतमा रिट दायर गरेको छ। मन्त्री परिषदको गठन संविधानको मर्म अनुसार समावेशी नभएको र यसअघि उच्च अदालत सुर्खेतले गरेको आदेश विपरीत भएको भन्दै उत्प्रेषण, परमादेश लगायतका आदेश जारी गर्न माग गरिएको छ। इन्सेका तर्फबाट नारायण सुवेदी र ललिता विकले रिट दायर गर्नुभएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मुख्यमन्त्री बहादुर शाही, कर्णाली प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख एकेरा जोशीलाई विपक्षी बनाई रिट दायर गरिएको छ। राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा दलित समुदायको संख्या 4,89,639 अर्थात 29% जनसंख्या भए पनि कर्णाली सरकारको मन्त्री परिषदमा एकजना पनि दलितको प्रतिनिधित्व छैन। कर्णाली प्रदेश सभामा कुल 40 जना सदस्य मध्य 4 जना दलित सदस्य अर्थात 10% दलित को संख्या रहेको छ। संविधान 2072 को प्रस्तावनामा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प उल्लेख गरिएको छ। संविधानमा राज्यका निर्देशक सिद्धान्त तथा नीति तथा दायित्वमा पनि समावेशी समानुपातिक सिद्धान्तलाई राज्यले आत्मसात गर्नुपर्ने उल्लेख गरिएको छ। संविधानको धारा 168 को धारा 9 समावेशी सिद्धान्तका आधारमा प्रदेश मन्त्री परिषद गठन गर्नुपर्ने संवैधानिक व्यवस्था पनि पालना नभएको निवेदकहरूको भनाई रहेको छ।
1: यता कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभा सदस्यको पद गुमाउनु भएको छ। सर्वोच्च अदालतको फैसलासँगै उहाँको पद गुमेको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाको सिफारिशमा कर्णाली प्रदेश सभा सचिवालयले उहाँको पद रिक्त गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रदेशसभा सचिवालयको निर्णय विरूद्ध शर्मा सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। हिजो न्यायाधीश द्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासबाट रिट खारेज गरिएसँगै शर्माको सांसद पद गएको हो। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एस एक भई नेकपा बनेपछि उहाँ प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ लाग्नु भएको थियो। तत्कालीन नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसद दलका नेता शर्माले 2082 मंगिर 17 गते दलको नेताबाट राजीनामा दिनुभएको थियो। प्रमुख सचेतक कृष्णबहादुर जोशीको अध्यक्षतामा बसेको संसद दलको बैठकले उहाँको राजीनामा स्वीकृत गर्दै शर्मालाई प्रदेशसभा सदस्य पदबाट समेत हटाउन केन्द्रीय समितिमा सिफारिश गर्ने निर्णय गरेको थियो। शर्मा 2079 को प्रदेशसभा निर्वाचन रूकुम पश्चिम खबाट माओवादी केन्द्रको तर्फबाट निर्वाचित हुनुभएको थियो। उहाँ कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नु भएको हो।
0: प्रहरीले सुर्खेतको सिम्ता गाउँपालिका 4 बजेटी चौरमा सामुदायिक वनमा लुकाई राखिएको 3 नाल भरुवा बन्दुक फेला पारेको छ। इलाका प्रहरी कार्यालय बादी पिपलबाट शहीद चेतन बहादुर बुढाको नेतृत्वमा खटिएको टोलीले 3 थान बन्दुक फेला पारेको हो। सामुदायिक वनको सालघारीमा वन माराको झारमुनि कालो छाताको कपड़ाले बेरेर राखिएको अवस्थामा बन्दुक भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले 3 नाल घरेलु भरुवा बन्दुक बरामद भएको बताउनुभयो। ती बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: हुम्लाको जंघेली गाउँपालिका 2 बांग्रेडुंगा सामुदायिक वनमा जड़ीबुटी संकलन गर्न पुगेका मुगका एकजनाको मृत्यु भएको छ भने 2 बेपत्ता भएका छन्। मुगुको कार्मोरङ गाउँपालिका 9 पापू र छाइलाबाट जड़ीबुटी शंकाका लागि हुम्ला पुगेका 22 वर्षका गणेश बुढाको मृत्यु भएको प्रहरीले बताएको छ। सहायक प्रमुख जिल्लाधिकारी धनकृष्ण पाण्डेले दुईजना अझै सम्पर्कविहीन रहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता जनक बहादुर सिंहले गत भदौ 28 गते मुगुको कार्मोरङ गाउँपालिकाबाट 13 जना जड़ीबुटी संकलनका लागि हुम्लाका विभिन्न सामुदायिक वनतर्फ गएकोमा 3 जना घर फर्किसकेको र बाँकी 7 जना लिमी प्रहरी चौकीको सम्पर्कमा आएको बताउनुभयो। घटनाको वास्तविकता कारण अझै खुल्न नसकेको बताइएको छ।
0: जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली करिडोर र कर्णाली राजमार्ग अन्तर्गत कालीकोट जुम्ला सड़क खण्डमा यातायात सञ्चालन खुल्ला गरेको छ। विराल वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़ेपछि असोज 9 गतेदेखि अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो। प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले मौसममा सुधार आएसँगै सबै प्रकारका सवारी साधन सञ्चालनका लागि सड़क खुल्ला गरिएको बताउनुभयो। तिलागुफा नगरपालिका 8 स्थित तीर्थगाड़ा खोलामा पहिरो खसेर सड़क अवरूद्ध भएकोमा मरम्मत कार्य जारी रहेको उहाँको भनाई छ। सड़क मरम्मतको कार्य सम्पन्न भएपछि सड़क पूर्ण रूपमा सञ्चारमा आउने प्रशासनले जनाएको छ। प्रशासनले वर्षाका कारण कालीकोटका विभिन्न ठाउँमा सामान्य सड़क अवरूद्ध बाहेक अन्य कुनै मानवीय तथा भौतिक क्षति नभएको जनाएको छ।
1: यता सुदूरपश्चिममा 3 दिनदेखि बन्द रहेका सार्वजनिक यातायात चल्न थालेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार निरन्तरको वर्षाका कारण पछिल्लो 3 दिनदेखि बन्द रहेका पहाड़ी जिल्लाका यातायात सेवा पुनः सञ्चालनमा आएका हुन्। बिहानैदेखि वर्षा रोकिएसँगै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ। प्रदेशका 7 वटै पहाड़ी जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका हुन्। अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका केही स्थानीय स्थानमा भाँचिएका सड़क मरम्मत सम्भारको काम समेत भइसकेको जनाइएको छ।
0: कर्णाली प्रदेश सरकारले ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायलाई निर्धारित समयमा योजना अघि बढ़ाउन निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले अलपत्र भइरहेका विकास कार्योजनाको काम तत्काल शुरू गर्न निर्देशन दिएको जनाएको छ। मन्त्रालयका सचिव अर्जुन कुमार बमले काम नगर्ने प्रवृत्ति बढ़ेपछि ठेकेदारको जमानत जफत गर्नेदेखि ठेक्का रद्द गर्ने समयको काम थालेको बताउनुभयो। स्रोत साधन हुँदाहुँदै पनि ठेकेदारको लापरवाहीका कारण अलपत्र परेका योजनाको तयार गरेर निगरानी बढ़ाएको उहाँको भनाइ छ। मन्त्रालयले 19 वटा महत्वपूर्ण आयोजना अलपत्र परेपछि यसबारे चाँसो बढ़ाएको छ। आयोजना निर्माण गर्न सक्ने आधार भए पनि विभिन्न वाहनामा ढिलासुस्ती गरिरहेको पाइएपछि निगरानी बढ़ाइएको बमले बताउनु भएको छ। 10 वटै जिल्लाका पूर्वाधार हेर्ने कार्यालय र निर्माण व्यवसायलाई बोलाएर काम अघि बढ़ाउन निर्देशन दिएको भन्दै उहाँले तोकिएको समयमा पनि काम सम्पन्न नभएको पाइए ठेक्का सम्झौता नै रद्द गरिने बताउनु भएको छ। निकै चासोका साथ हिँडेको रानीघाट तेलपानी भोरीगाउँ सड़क निर्माणको काम जग्गा भोगाधिकार तथा रोग कटानको आदेश नपाउनु लगायतका कारण अघि बढ़न सकेको छैन। आयोजनाको हालसम्म 8% मात्रै भौतिक प्रगति भएको छ। 1979 साल माघ 11 ठेक्का सम्झौता भए पनि अहिलेसम्म 4% मात्रै काम सम्पन्न भएको छ।
1: यस्तै दैलेख सदरमुकामदेखि नौमूले गाउँपालिका 1-4 हुँदै जुनीचाँदे जाजरकोट सड़क पनि अलपत्र परेको छ। निर्माण व्यवसायको लापरवाहीका कारण अलपत्र परेपछि अहिले मन्त्रालयले सूची सार्वजनिक गरेको छ। दैलेखको सांगेतडा बिन्द्रासैनी चामुण्डा बाटो निर्माण, डोल्पाको दुवै सरस्वती मन्दिरदेखि तिप्ला गाउँ हुँदै थल्लगाउँ काँडाताली सड़क अलपत्र परेको हो। जाजरकोटको बारेकोट सगुतारा र नलगाड नगरपालिका 5 सिके जोड्ने सड़क पुल, जाजरकोटकै सालमखोला पुल, छेडा थाल पुल लगायतका दर्जनौं सड़कका पुल र सड़क मरम्मत नहुँदा अहिले त्यहाँका नागरिकले शास्ति खेप्न बाध्य भएका छन्। मन्त्रालयले अलपत्र अवस्थामा रहेका सड़क तथा पुल निर्माणका लागि पटक पटक ताकेता गर्दै आएको बताएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम। तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: जनता केवल पांच दशक देखि
1: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने गोलीगाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने बिहान ढाड अरठो हुने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जीव गल्ने र छिटो छिटो थकान हुने मांसपेशी कमजोर हुने छालामा डाबर वा निको नहुने घाउ आइरहने बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली सरकारको मन्त्री परिषद समावेश नभएको भन्दै उच्च अदालत सुर्खेतमा रेड दायर। प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा पदमुक्त। सुर्खेतको सिम्ता गाउँपालिका चार बजेचोरको सामुदायिक वनमा व्यवहारिक अवस्थामा रहेका तीन नाल भरुवा बन्दुक फेला। ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायलाई निर्धारित समयमै काम सक्न कर्णाली सरकारको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। पछिल्लो एक महिनामा देशमा भएका दुई ठूला प्राकृतिक विपदका घटनामा 1427 जनाले ज्यान गुमाएका छन् भने 4093 जना हराइरहेका छन्। भदौ 10मा भोटेकोसीमा आएको बाढ़ीका कारण 4099 जना र पछिल्लो मनसूनका कारण 4 जना सम्पर्कविहीन भएको सरकारी तथ्याङ्क छ। भोटेकोसीको बाढ़ीमा परेका 1399 जनाको शव भेटिएको छ भने अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परेर 27 जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी त्रिशुली र नारायणीको किनारमा भेटिएका 103 जनाको शव पहिचान भएको जनाएको छ। पहिचान हुन नसकेका 1230 शव गाडेर व्यवस्थापन गरिएको छ। बेपत्ताका आफन्तहरूबाट 1899 नमूना संकलन गरिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनु भएको छ। शव र आफन्तबाट संकलन गरिएको 3175 नमूनाबाट डीएनए परीक्षण हुँदैछ। यस्तै बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज 8 गतेदेखि 11 गतेसम्म देशका विभिन्न ठाउँमा भारीदेखि अति भारी वर्षा भएको थियो। वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण 1065 परिवार प्रभावित भएका छन् भने 4 जना बेपत्ता हुँदा 7 जना घाइते भएको प्राधिकरणले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक भएपछि जोखिम देखिएका जिल्लामा सवारी साधनमा रोक लगाएसँगै 77 जिल्लामा सुरक्षा समितिले पूर्व तयारी र प्रतिकारको काम समेत गरेको थियो। बाढ़ी र पहिरोको जोखिममा परेका प्रभावित जिल्लाका 2000 मानिसहरूलाई सुरक्षा स्थलमा सारिएको प्राधिकरणले जनाएको छ।
2: देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटपुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्यभेगमा त्यसैको दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी बढ़न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तराईका सबैजसो भागमा गर्मी बढ़नेछ। आज हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।
1: सुर्खेतमा गत आर्थिक वर्ष 2082-83 34,000 भन्दा बढ़ीले परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाका अनुसार एक वर्षको अवधिमा विभिन्न सेवा गरी कुल 34,469 जनाले सेवा लिएका हुन्। संघका अनुसार यो अवधिमा 16,658 जनाले स्त्री रोग सेवा, 5,584 जनाले परिवार नियोजन सेवा र 4,148 जनाले यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएका छन्। त्यस्तै 2,863 जनाले बाल रोग सेवा, 1,729 जनाले यौन तथा प्रजनन स्वास्थ्य बाहेकका अन्य सेवा, 1,606 जनाले एचआईभी सेवा र 1,350 जनाले प्रसूति तथा 426 जनाले सुरक्षित गर्भवर्धन सेवा लिएको संघले जनाएको छ। कर्णाली प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सम्बन्धी सेवाको पहुँच गुणस्तर र प्रभावकारिता बढ़ाउने उद्देश्यले आयोजित एक कार्यक्रममा संघले तथ्याङ्क सार्वजनिक गरेको हो। कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले परिवार नियोजन संघले प्रदान गर्दै आएको सेवा निरन्तर राख्नुपर्ने बताउनु भएको छ। उहाँले सेवा प्रदान गर्दा तथ्याङ्क व्यवस्थित रूपमा राख्न पनि आग्रह गर्नुभयो। त्यस्तै सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर साईले विगतको तुलनामा संघको सेवामा केही कमी आए पनि आगामी दिनमा प्रदेश सरकारले संघलाई समेत साथमा लिएर अघि बढ़ने बताउनु भएको छ। कार्यक्रममा नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाका अध्यक्ष सुरेन्द्र बस्नेतले सहभागीलाई स्वागत गर्नुभएको थियो। बैठकले कर्णाली प्रदेशमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच गुणस्तर र निरन्तरता सुनिश्चित गर्न सरकारी निकाय नेपाल परिवार नियोजन संघ र अन्य साझेदार संस्था बीच तथा प्रभावकारी समन्वय तथा सहकार्य गर्ने आधार तय गरेको जनाइएको छ।
2: रोकथाम गर्न सकिने रोग भए पनि रेबिजका कारण नेपाल सहित विश्वमै अझै वर्षेनी हजारौं नागरिकले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसको अवसरमा हिजो कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना भएको कार्यक्रमका सहभागीले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीको रूपमा रहेको बताइएको छ। गएको आर्थिक वर्षमा मात्रै देशमा 2,23,000 भन्दा धेरै जनावरको टोकाएका घटना दर्ता भएको बताइएको छ, जसमध्ये 96% टोकाई कुकुरको भएको बताइएको छ। नेपालमा वर्षेनी झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको समेत बताइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको कार्यक्रममा वर्षेनी कुकुरको टोकाईबाट व्यक्तिहरूको लाई टोकाई हुने भए पनि उपचार पद्धति अझै पनि धेरै नागरिकले बुझ्न नसकेको बताइएको छ। यसलाई जनस्वास्थ्य तहबाट सबै नागरिकलाई जानकारी बनाउन र नागरिकलाई जनचासोको विषयमा सरकारका सबै विषयलाई जानकारी दिन समेत आवश्यक रहेको औल्याएको छ। उसत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टराईको अनुसार कुकुर वा अन्य जनावरको टोकाईमा घाउलाई 15 मिनटसम्म साबुन पानीले धुनु र तुरन्तै नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउनु अति आवश्यक हुने बताउनु भएको छ। कुकुर बिरालो या अन्य सम्भावित रेबिज संक्रमणको जनावरले टोकेमा वा निचोरिएमा घटनालाई सामान्य नठान्न समेत उहाँले आग्रह गर्नुभएको छ। नेपालले सन् 2030 कुकुरको टोकाईबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि देशभर 286 केन्द्रबाट निशुल्क खोप सेवा समेत प्रदान गर्दै आइएको छ। घरपालुवा कुकुरलाई नियमित खोप लगाउन र सामुदायिक सहकार्य बढ़ाउन मन्त्रालयले आग्रह गरेको छ। हरेक वर्ष सेप्टेम्बर 28 विश्व रेबिज दिवस मनाउने गरिन्छ। विश्वभर हरेक वर्ष रेबिज दिवस मनाउने सन्दर्भमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ। धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
3: कामको टेन्सन जातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही असोज 17 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
5: कानको समस्याहरू, कान पाकी रहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906993।
7: सूचना
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरिचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0385222553 र मोबाइल नम्बर 9858056455।
2: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खा याममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावट बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनुभयो। उहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल 2372 मेगावट बिजुली उपलब्ध हुने अनुमान रहेको छ। अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु 2292 मेगावट पुगेको थियो। कार्यकारी निर्देशक श्रेष्ठले गएको भदौ 10 गते भुटेकुसी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण विभिन्न जलविद्युत केन्द्रमा क्षति हुँदा 430 मेगावट विद्युत उत्पादन प्रणाली बाहिरिएको छ। बाढ़ीबाट प्राधिकरण र सहायक कम्पनीका संरचना झण्डै 74 अर्ब रूपियाँ बराबरको क्षति भएको अनुमान छ। कार्यकारी निर्देशक श्रेष्ठले खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरुङ र विद्युत गृहमा जम्मा भएको ढुंगा माटो लेदो हटाउने काम अघि बढ़ाउने बताउनु भएको छ।
5: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमारले कीर्तिमानी बनाउनु भएको छ। जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको हिट एकमा कुमारले 1:48.95 सेकेण्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानी बनाउनु भएको हो। त्रिभुवन आर्मी क्लबका कुमारकै नाममा यसअघि 1:49.55 सेकेण्डको राष्ट्रिय कीर्तिमानी रहेको थियो। नयाँ राष्ट्रिय कीर्तिमानी बनाए पनि फाइनलमा पुग्न नसक्नु भएको उहाँ 24 खेलाड़ी मध्ये समग्रमा 8 स्थानमा रहनु भएको छ। अभिषेक बास्तोला र प्रदीप खड्काको नेपाली जोड़ी एसियाड टेनिसको पुरूष डबल्सको दोस्रो चरणमा प्रवेश गरेको छ। अब नेपाली जोड़ीले पहिलो चरणमा बाई पाएको भारतका चन्द्रशेखर र नारायण स्वामीको जोड़ीसँग खेल्नेछ। यो खेलको विजेता क्वार्टर फाइनल पुग्नेछ।
2: अर्को प्रसंगमा भारतमा आयोजना हुने काभा क्लब च्याम्पियनशीप खेल्न रूकुम पश्चिमले भारतीय खेलाड़ी जिरोम बिनिकताए आफ्नो पहिलो रोजाईको विदेशी खेलाड़ीको रूपमा अनुबन्ध गरेको छ। रूकम पश्चिमले च्याम्पियनशीप प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने क्रममा मिथिनलाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको हो। भारतीय टोलीका कप्तान समेत रहनुभएका अनुभवी खेलाड़ी मिथिनको आगमनसँगै काभा क्लब च्याम्पियनशीपमा आफ्नो उपस्थिति थप बलियो हुने रूकम पश्चिमले बताएको छ। उता खेलकै अर्को प्रसंगमा आज जापानमा जारी दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाल बीच हुने भनेको खेल वर्षाको कारण रद्द भएको छ। यससँगै श्रीलंका अब सेमी फाइनलमा पुगेको छ भने नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको छ। वर्षाका कारण नेपाल र श्रीलंका बीचको खेल रद्द भएसँगै श्रीलंका रन रेटको आधारमा अगाडि बढेको हो। उसो त यी दुई बीचको खेललाई चासोको साथ हेरिएको थियो। समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह एकको विजेता बनेर क्वार्टर फाइनल पुगेको नेपालका लागि यो खेल ऐतिहासिक अवसरको रूपमा समेत रहेको थियो। यसअघि तय भएका क्वार्टर फाइनलका खेलहरू वर्षाकै कारण रद्द हुँदा उच्च वरियताका आधारमा भारत र पाकिस्तान सेमी फाइनल पुगेका छन् भने आज अर्को खेलमा बंगलादेश र मलेसिया भेट्दैछन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा पदमुक्त।
2: सिम्ता गाउँपालिका 4 बजेडी चौरमा सामुदायिक वनमा व्यवहारिष्य अवस्थामा 3 नाल भरुवा बन्दुक फेला, थप अनुसन्धान हुँदै।
1: ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई निर्धारित समयमै काम सक्न कर्णाली प्रदेश सरकारको निर्देशन, कार्यवाही प्रक्रिया पनि शुरू।
2: र दक्षिण एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमारको राष्ट्रिय कृतिमान। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी विदा हुन्छौ। नमस्ते।
1: सूचना
9: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
9: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
10: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
10: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
11: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा ACL, PCL, MCL लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
10: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
11: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
10: HCRC अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
3: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
12: काठमाडौ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
13: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
14: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
12: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
4: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
5: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
4: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
5: झाडा पखाला,
4: डाबिरा,
5: पोलियो,
4: कुपोषण,
5: एनिमिया,
4: मम्स,
5: दम,
4: टाइफाइड
5: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
5: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 0185-38-150, 0185-35-151।
6: रेडियो भेरी एफएम।

0: विगत 30 वर्षदेखि विजयनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू
2: भोग मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन।

0: डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

जय नेपाल। सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो बेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो बेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको गुर्बाकोट नगरपालिका 14 कृष्ण चोक स्थित अटो दुर्घटना हुँदा अटोमा सवार एकजना महिला घाइते भएकी छन्। हिजो बिहान 9:20 को समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत लेगबेसीदेखि जहरीतर्फ जाँदै गरेको B2H1208 नम्बरको अटो अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएकी अटोमा सवार सुर्खेत लेगबेसी नगरपालिका एक बस्नी वर्ष 25 दीपा घरती घाइते भएकी हुन्। घाइतेको ट्वामा केयर खजुरा सुर्खेतमा उपचार भइरहेको छ। अटो चालक सुर्खेत गुर्बाकोट नगरपालिका 14 बस्नी वर्ष 21 दिपेन्द्र घरती उपचारमा संलग्न रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 63 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 63 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। अड़तीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2238 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 38 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2238 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सधैं बस बिसाउनी बाटो मात्र चढ्ने र ओर्लने गरौं। जेब्रा क्रसिङमा पैदल यात्रीलाई प्राथमिकता दिने

हौ बिना नम्बरको वान्टे सवारी साधन नचलाउ। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं। आफू खुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। मादक पदार्थ तथा लागु पदार्थको सेवन गरी सवारी साधन नचलाउ। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउ। जथाभावी सवारी साधन पार्किङ नगरौ। पैदलयात्रु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
4: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98-012-90-53, फोन नम्बर 083-523-400 वा 98-012-90-53 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि, म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक चार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43।
5: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
9: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट बायोनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् बायोनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। बायोनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: नमस्कार, आजको किताब चर्चामा म फादर लुडविङ स्टिलरद्वारा लिखित एउटा महत्वपूर्ण किताब, उहाँले धेरै किताबहरू लेख्नु भएको छ, महत्वपूर्ण किताब द साइलेन्ट क्राई द पिपल अफ नेपाल 1860-39 को बारेमा चर्चा गर्न गइरहेको छु। यो किताब सहयोगी प्रकाशनबाट 1976 छापिएको हो र यो किताब चाहिँ लेख्ने समयमा फादर स्टिलर ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसोर्स सेन्टरसँग आबद्ध हुनुहुन्थ्यो। फादर स्टिलर अहिले हामी बीच हुनुहुन्न, 1909 उहाँ बित्नुभयो। उहाँको बडा इन्ट्रेस्टिङ ट्राजेक्ट्री छ। उहाँ जन्मेको ओहायो अमेरिकामा हो, तर क्रिश्चियन मिसनरीहरूको सन्दर्भमा उहाँ नेपाल आउनुभयो। क्रिश्चियन मिसनरीहरूको बारेमा मैले लङ फिफ्टिजमा पनि चर्चा गरेको छु, सेन्ट जेभियर्स स्कूलहरूको बारेमा। र उहाँ नेपालमा यसरी इन्ट्रेस्टिङ छ कि इतिहासमा उहाँलाई इन्ट्रेस्ट थियो। त्रिभुवन विश्वविद्यालयबाट एमए र त्रिभुवन विश्वविद्यालयबाट नै तपाईँको इतिहास विषयमा विद्यावारिधि अथवा पीएचडी गर्नुभयो। र उहाँको किताब राइज अफ हाउस अफ गोर्खा पृथ्वीनारायण शाहको बारेमा लेखिएको किताब चाहिँ पहिलो किताब हो। फादर स्टिलरले जब पृथ्वीनारायण शाह अथवा हाउस अफ गोर्खा नेपालको एकीकरणको सिलसिलामा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर उहाँले जब यो किताब अनुसन्धान गर्नुभयो, धेरैपछि उहाँलाई के लाग्यो भने त्यो किताब हेर्ने सन्दर्भमा नेपाली राज्यको ग्रोथ, यसको विकास कसरी भएको थियो, कहाँ छ यसको ट्राजेक्ट्री, यो कतै यसको दर यो कतै हिँडिरहेको छ, यसको समस्याहरू के छन् भन्ने पनि फेरि हेर्न मन लाग्यो भन्नुहुन्छ। र के हुन्छ भने कि नेपालको एकीकरणमा एक किसिमको रोकावट इस्ट इन्डिया कम्पनीसँगको युद्धबाट रोकिन्छ, जो पश्चिमतिरको यात्रा थियो, विजय यात्रा, जस्तो हामीले सानोमा क्लासरूमहरूमा किताबहरूमा इतिहासमा पढेका छौँ, नालापानी काङ्गडाको कुराहरू पढेका छौँ। पश्चिमको हाम्रो विजय यात्रा, गोर्खाली राज्यको विजय यात्रा, हाम्रो भन्नाले अब अहिले ओनरसिप हिस्ट्रीको लिनुपर्ने हुन्छ, त्यसमा रोकिन्छ। त्यो रोकिन्छ केमा भने सुगौली सन्धिमा। सुगौली सन्धिमा हामीलाई भनिएको छ कि सुगौली सन्धिमा हामीले नेपालले धेरै भूभागहरू गुमायो र केही भूभाग पनि पायो, नयाँ मुलुक जस्तो नेपालगञ्जहरू पनि पायो। तर नेपाल खुम्चेर आजको नेपाल जुन छ त्यो सुगौली सन्धिपछिको नेपाल हो। कुनै पनि विजय यात्रामा अथवा एक्सपिडिसनमा निस्केको शक्ति युद्धका कारण खुम्चिनुपर्छ, त्यो बेलामा कस्तो किसिमको परिस्थितिको सिर्जना भयो होला भन्ने कुरा त सहजै एक प्रकारले कल्पना त गर्न सकिन्छ। तर उहाँ के भन्नुहुन्छ भने कि ट्रिटी अफ सुगौलीमा बाट नयाँ परिवेश सुरु भयो, किनभने नेपाली राज्यको जुन विस्तार थियो त्यो रोकियो, तर त्यो होइन। सुगौली सन्धिपछि नेपालको एङ्जाइटी, नेपालको चिन्ता, नेपालको धेरै जसो अहिलेसम्म पनि हामीले देखिरहेको जुन राष्ट्रिय चासोहरू छ त्यो सुरु भएको देखिन्छ। नेपालको एकीकरणका सन्दर्भमा हामी के पाउँछौँ भने, र फादर स्टिलरलाई त्यसले ट्रिगर गर्छ, त्यसले उहाँलाई प्रेरणा दिन्छ कि म यो नयाँ किताब किन गर्न जरुरी छ भनेर, त्यो के हो भने कि नेपालको एकीकरणको अभियानलाई हेर्यौँ भने पश्चिममा जब हामीले इस्ट इन्डिया कम्पनीसँग, त्यो तत्कालीन दक्षिणबाट उदय भइरहेको शक्तिसँग हाम्रो नेपाली अथवा गोर्खाली एक्सपेन्सन अथवा यो विस्तार एकीकरणको अभियान, एकीकरण अथवा विस्तारको अभियान, यो दुईटा डिबेट छ, त्यो जब रोकिन्छ सुगौलीमा ट्रिटी हुन्छ। त्यो ट्रिटीले के गर्छ भने अहिलेको नेपालको भूभागलाई तय गर्छ, हाम्रो भूभाग कति हो भन्ने कुरा तय गर्छ। अब यो यो यो युद्धमा हारेपछि नै भएको हो, ट्रिटी अफ सुगौली अथवा सुगौली सन्धि विजयका कारण भएको, भिक्टर विजेताको हैसियतले भएको सन्धि थिएन। यो चाहिँ हामीहरू भन्नुपर्छ, हाम्रो टेरिटोरी खुम्चिन्छ त्यो बेलामा। उनले के भन्छन् भने हो यो खुम्चेर अब एउटा टेरिटोरी सेटल भयो, भन्दा भन्दै पनि नेपालको जुन बडी साइकोलोजी छ, नेपाल राज्यको जुन साइकोलोजी छ र त्यसको समस्याहरू चाहिँ अन्त्य भएको होइन। लडाईँपछि त केही कुरो अन्त्य हुनु पर्थ्यो, त्यो होइन, त्यो सुरु भयो भन्छन्। बडा इन्ट्रेस्टिङ कट अफ पोइन्ट छ सुगौली सन्धिलाई एउटा कट अफ पोइन्टमा। राज्य बन्ने सन्दर्भमा यसका चुनौतीहरू छन्, त्यो झन पछि झन बढ्दै गइरहेछ। नेचुरल पनि हो कि युद्धपछि हारेको परिस्थितिमा कसरी राज्यका चाहिँ सम्रान्तहरू क्याम्पेनका लिडर्सहरू मिलिट्री क्याम्पेनका लिडर्सहरू शासकहरू सुनिश्चित हुन सक्छन् त्यो त बडा अनौठो क्वेसन हो. तर पनि के छ भने कि एउटा कुरा के मान्न सकिन्छ भने ट्रिटी अफ सुगौलीले राज्यको त आफ्नो एकीकरणबाट उत्पन्न समस्याहरूको त आफ्नो ठाउँमा छँदै थियो त्यसलाई कसरी एकीकरण गर्ने लिएर जाने अथवा के गर्ने तर जनस्तरमा पनि ठूलो चुनौती हामीले देख्दछौं. त्यसैलाई उनले साइलेन्ट क्राई भनेको. युद्धको प्रभाव जनतामा के पर्यो, हार्दा त्यसको प्रभाव के पर्यो, हार्दा त्यसको प्रभाव चाहिँ एलिटहरूको बीचमा जुन मिलिट्री कमाण्डरहरू थिए अथवा राजनीतिक त्यो बेलाको चाहिँ सम्रान्तहरू थिए जसले युद्ध हाकेका थिए तिनीहरूको प्रतिस्पर्धा तिनीहरू बीचको उत्साह अथवा नैराश्यताका कारण कस्तो किसिमको परिवेश सिर्जना भयो. तर त्यो युद्ध के थियो भने नेपाललाई अहिले पनि हामी देखिरहेछौं कि यस यो देशको त्यो बेलामा औद्योगिक परिवेश पनि थिएन, व्यापार पनि खासै भइसकेको थिएन, भन्दा जनस्तरबाट जनताले कृषिमा उत्पादन गरेर जनताको चाहिँ प्रत्यक्ष भने जबरजस्ती हुन्छ वा प्रत्यक्ष हुन्छ सहभागी युद्धमा थियो, मिलिसियाका रूपमा थियो, रिक्रुटमेन्ट जनताको घर घरबाट चाहिँ लडाकु योग्य मानिसहरूलाई लिएर गइएको थियो होइन. त्यसले गर्दाखेरि एकातिर युद्ध हार्यो तर त्यसको फाइदा के भयो भने नेपाली राज्य यति हो भन्ने हामीलाई तय भयो. त्यो बीचमा के छ भने कि एक किसिमको चिन्ता सबैमा भयो कि हामी को हौ, यो राज्यलाई हामीले के गर्ने कसो गर्ने भन्ने बित्तिकै राज्यले पनि आफूलाई सञ्चालन गर्नको निम्ति ट्याक्स सिस्टममा रेभिन्यू सिस्टममा ठूलो परिवर्तन लिएर आएको देखिन्छ. त्यसको मार सामान्य जनता उनले भिलेज भन्छन् गाउँमा र क्षेत्रीय परिवेशमा पर्दछ. जस्तो नेपालगञ्जको माने पूर्वी तराईको पश्चिमी तराईको कुरा गर्छन् तराईको कुरा गर्छन्. र यो किताबलाई चाहिँ के भन्नु हेर्न महत्वपूर्ण के छ भने हालाकि सुगौली सन्धिलाई हेर्ने दृष्टिकोणमा हामी एकदम अहिलेसम्म पनि नेपालमा चर्चा परिचर्चा छ कि सुगौली सन्धिले नेपाल बृहत्तर ठूलो नेपाललाई सानो बनायो, कसका कारणबाट यो युद्ध लडियो अथवा लडिएन भन्ने आफ्नो ठाउँमा प्रश्न छ भने यसले जनस्तरमा कस्तो प्रभाव पर्यो भन्ने कुरामा चाहिँ धेरै चर्चा भएको छैन. यो किताबको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसले जनताको कुरा गर्छ कि जो खेतीमा निर्भर जनता थिए, जो जसलाई युनिफाइड स्टेट एकीकृत राज्यको अनुभूति थिएन तर राज्य युद्धमा हुमिसकेपछि साधन स्रोतको परिचालनको मार उनीहरूलाई परेको थियो होइन, तर उनीहरूको कुरा सुनिदिने को हो भन्ने कुरा चाहिँ किनभने त्यो बेलाको नेतृत्वलाई हामीले हेर्यौं भने चाहे ती थापा हुन् या तपाईँको शाहहरू हुन् चौतारी पनि त्यो बेलाको शासकहरूलाई हेर्यौं भने राणाको उदय भएको थिएन, त्यो बीचको द्वन्द पनि चलिरहेको थियो. काठमाडौँ जनताको काठमाडौँ त्यो बेला पनि सेन्टर थियो, नेपाल खाल्डो अथवा काठमाडौँ त्यो बेला पनि बेखबर थियो कि मफसलमा दूर दराज ग्रामीण क्षेत्रहरूमा युद्धको प्रभाव र युद्धका निम्ति उसले सिर्जना गरेको एक्सट्राक्सन आर्थिक जुन खिच्ने जुन प्रक्रिया थियो ट्याक्सको कुदको व्यवस्था थियो त्यसबाट परेको प्रभावको बारेमा उनले कुरा गर्छन्. तर अब त्यो बेलाको कुरा गर्नलाई हामीसँग के डकुमेन्टेसन छ त, हिस्ट्रीमा आर्काइभको ठूलो भ्यालु हुन्छ, त्यो बेलाको लेखन परम्परा हामी कहाँ थिएन भन्दा जे जस्तो डकुमेन्टेसनहरूको प्रयोग भएको छ कि ट्याक्स कति उठ्थ्यो होइन, कस्तो किसिमको विवादहरू स्थानीय स्तरमा आउँथ्यो भन्ने कुराहरूको आधारमा जमिनमा भएका मानिसहरूको समस्याहरूलाई राज्यले कसरी निराकरण गर्थ्यो भन्दाखेरि स्टेटकै डकुमेन्टबाट स्टेटकै अप्रेसिभ पोलिसिजहरूको स्टडी गर्ने एउटा परम्परा छ होइन. किनभने इन्डियामा पनि सबल्टर्न स्टडी भन्छ, त्यो सबल्टर्न स्टडीको प्रोसेस पनि के हो भने त्यो बेलामा त को बोल्छ निमुखा तल्लो तहको किसानको बाणी को बोल्छ भन्दाखेरि उनीहरूको कम्प्लेनले बोल्छ, उनीहरूको फिराद पत्रले बोल्छ, उनीहरूले सरकारसँग हार गुहार गरेको कुराहरूबाट बोल्छ, न्यारेटिभलाई सिफ्ट गरेर त्यो बुझ्ने प्रयास गरिन्छ. अब त्यो हिस्टोरिकल मेथोडोलोजीको दृष्टिकोणबाट बडा इम्पोर्टेन्ट हो र नेपालको सन्दर्भमा मलाई लाग्छ फादर स्टिलर पहिलो मान्छे हुन् जसले त्यो बेला एन्थ्रोपोलोजीको अहिले जस्तो भइसकेको थिएन, केस स्टडिजहरू आइसकेको थिएन, मानिसहरूको फोकलोर्सहरू कथा कहानीहरू एउटा मेथड हुन्छ हिस्ट्री बनाउने छैन, उनको स्टडी त के थियो भने नेपाली राज्यको विकासक्रममा थियो, ग्रोथका सन्दर्भमा थियो। राजा पृथ्वीनारायण शाहको जीवनीलाई हेरेर एकीकरणको कथा बुन्नेमा थियो, एडमिनिस्ट्रेटिभ सिस्टमलाई गुने थियो। तर उनले के एक्नोलेज गर्छन् भने कि नेपालमा आर्थिक इतिहास त लेखिएको छ महेशचन्द्र रेग्मीबाट, तर म यहाँसम्म आइपुग्दा नेपाली राज्यको विकासको क्रममा हेर्दाखेरि त्यो विकासको सन्दर्भमा वारको इम्प्याक्ट, सुगौली सन्धिको इम्प्याक्ट र त्यसमा जनताको कस्तो किसिमको चेतना र कस्तो किसिमको परिस्थितिबाट उनीहरू गुज्रे भन्ने कुराको स्टोरी चाहिँ बुझ्ने मेरो जमर्को हो भन्छन्। तर के छ भने एभिडेन्सेसहरूको दृष्टिकोणमा उनले पुरानै स्टेटकै डकुमेन्ट्सहरूलाई, किनभने त्यो बेलामा इन्टरभ्यू गर्ने, एथनोग्राफी गर्ने, होइन 300 वर्ष 200 वर्ष अगाडिको इतिहासलाई रिक्रिएट गर्ने मेथोडोलोजी चाहिँ थिएन। त्यही मानेमा पनि के हो भने प्रश्नको उठान र त्यसलाई एउटा डेफिनेसनल प्यारामिटर, उनले साइलेन्ट भनेको के भने क्वाइट क्राई किन भनेका छन् भने तल आवाज छ तर सुनिदिने मान्छे छैन। राज्य आफ्नै अन्तर्द्वन्दमा विभिन्न भाइ भारदारहरूका बीचमा, विभिन्न सम्रान्तहरूका बीचमा काठमाडौँ अल्मलिएको छ। तर के छ भने एक किसिमको एकीकरणको खाकाले एउटा युनिटी त दिइसकेको छ, एकता त दिइसकेको छ, युनिटी अफ फ्रेमवर्क त भइसकेको छ कि नेपाल नेपाली राज्य भन्ने भइसकेको छ। त्यो सञ्चालन गर्नको निम्ति फेरि ट्याक्सेसनको कुरा आउँछ, ट्रेडको कुरा आउँछ, र के छ भने महेशचन्द्र रेग्मीले बडा मिठोसँग यो परिवेशलाई भन्छन् कि नेपाल पहिला साम्राज्य थियो, सुगौली सन्धिपछि विभिन्न कालखण्डमा एम्पायरबाट यो स्टेट भएको, एम्पायर टु स्टेट, त्यही भएर उनले गोर्खाली एम्पायर भन्छन्। एम्पायर चाहिँ कस्तो सिस्टम हो भने यो पढ्दा पनि मान्छेले बुझ्न जरुरी छ र मलाई त्यो पर्सपेक्टिभबाट हेर्छु। एम्पायर भनेको के भने एउटा कुनै सेन्ट्रल अथोरिटी हुन्छ, उसले लोकल अथोरिटीलाई आफ्नो फ्रेमवर्कभित्र अथवा आफूभित्र लिएर आउँछ तर स्थानीय स्वायत्तता पनि दिन्छ र के भन्छ भने सेन्ट्रल अथोरिटीलाई च्यालेन्ज नगर भन्छ। त्यही भएर जमिनदारलाई जग्गा जमिन दिन्छ, भाइ भारदारलाई शासन गर, कुत मलाई बुझाऊ, ट्याक्स मलाई बुझाऊ भन्छ, होइन। त्यही भएर एउटा एम्पायर इन्डियामा पनि हेऱ्यो भने इन्डिया एउटा बेलायती एम्पायर जब आयो त्यहाँ पन्जाब थियो, मराठावाडा थियो, बङ्गाल थियो, फ्रिडम स्ट्रगलले इन्डियालाई एक ठाउँमा लिएर आएको होइन। सुगौली सन्धिले नेपाल भन्ने त्यो टेरिटोरियालिटीलाई एक ठाउँमा लिएर आयो, किनभने अब यहाँभन्दा बढ्न सक्ने ठाउँ छैन भन्यो। तर यो भित्रको सेन्ट्रलाइज स्टेट, केन्द्रीकृत राज्य व्यवस्था कसरी विकसित हुन्छ भन्नको निम्ति दुई चारवटा कुरा चाहियो। एडमिनिस्ट्रेसन म्यानेज गर्नु पर्यो, होइन, बाबा फादर स्टिलरले बडा मिठो तरिकाले यसलाई गर्नुहुन्छ। एडमिनिस्ट्रेसन कसरी आयो, ट्रेड कसरी बन्यो, मार्केटहरू कसरी इभल्भ भयो र त्यो बीचमा जनता कसरी पिल्सिए भन्ने कुरा छ। बोल, किनभने रिप्रेजेन्टेसनको सिस्टम त छैन, अहिलेको लोकतन्त्रको आँखाबाट त्यो समयलाई हेर्ने परिवेश छैन। त्यही भएर ब्रडली यो किताबलाई यो फ्रेमबाट हेर्छ, जनता कहाँ छन्, उनको चुनौती के छ, राज्य निर्माणको प्रक्रियामा उनीहरू आउने त कल्पनै गर्न सकिएन त्यो बेलामा, तर के छ भने यसलाई कसरी बुझ्ने भन्ने छ। त्यही भएर साइलेन्ट क्राईको लास्ट च्याप्टरले यो सब कुरालाई समराइज पनि गर्छ। तर के छ भने यो किताब चाहिँ चारवटा भागमा बाँडिएको छ।
1: उकालो विज्ञापन मुक्त समाचार संस्था हो। स्थापनादेखि नै हामीले खोज पत्रकारिता मार्फत बेथिरी उजागर गर्ने र राजनीतिक नेतृत्वदेखि राज्य संयन्त्रसम्मलाई जवाफदेही बनाउने प्रयास गरिरहेका छौं। हाम्रो यस अभियानलाई सफल बनाउन तपाईँबाट आर्थिक सहयोग अपेक्षा गरेका छौं। तपाईँले दिने थोरै सहयोगले पनि हामीलाई ठूलो राहत मिल्नेछ।
0: यो किताब चाहिँ चारवटा भागमा बाँडिएको छ। फर्स्ट च्याप्टर वान र च्याप्टर थ्रीले नेपालको त्यो बेलाको सिचुएसन, प्रिभेलिङ सिचुएसन, त्यो बेलाको समय कस्तो थियो र के कारणले 1816 हामी सुगौली सन्धि गर्न पुग्यौं भन्ने एउटा डिटेल हामीलाई प्रोसेसहरू बताउँछ, कसरी पुग्यौं भन्ने त्यहाँ बताउँछ। त्यसपछि तपाईँको च्याप्टर 4-6 हामी के पाउँछौ भने कि एउटा अघि नै मैले भनिसकेको छु इन्ट्रोडक्सनमा, इन्टर्नल युनिटी, टेरिटोरियल युनिटी त बन्यो, भिलेज र चाहिँ रिजनल लेभलहरू जस्तो नेपालगञ्ज भनौँ, तपाईँको महेन्द्रनगर, कञ्चनपुर, नयाँ मुलुकहरूदेखि लिएर अरू मुलुकको तराईको भागहरू पनि एउटा रिजनल फ्रेमवर्क त छ। तर सानो सानो गाउँहरू, कस्बाहरू जसले चाहिँ तपाईँको मिलिट्री क्याम्पेनमा सहयोग गरेका थिए तर ट्याक्सको मार त तिनीहरूलाई परेको थियो नि। तर के त भने तल बेलायतीहरूसँग इन्टरेक्सन्सबाट मार्केट्स पनि इन्भल्भ, किनभने त्यो वारलाई सञ्चालन गर्नको निम्ति पनि बजार चाहिने थियो, होइन। जस्तो मिलिट्री क्याम्पेनमा कोही मान्छे गयो भने राशन कहाँबाट जान्छ, लुगा कहाँ सिलाइन्छ के हुन्छ वार इकोनोमीले धेरै ठाउँमा वार मेकिङ इज अ स्टेट मेकिङ भन्छन् चार्ल्स टिलीले कि वारले स्टेट पनि बनाउनलाई मद्दत गर्दछ होइन त्यही भएर देयर वर अ टेरिटोरियल युनिटीको कन्सेप्ट नोसन त बस्यो तर के थियो भने त्यो रिजनल र लोकल लेभलमा कसरी एडमिनिस्ट्रेसन किनभने सेन्ट्रलाइज एडमिनिस्ट्रेसन अझै आइसकेको थिएन त्यही भएर च्याप्टर चारदेखि छसम्म मार्केट ट्याक्स अरू लहरू कसरी इभल्भ भयो त इन्फर्मल फर्मल मिलिट्री कमान्डर्सहरू गभर्नर्सहरूबाट त्यो कसरी इभल्भ भयो भन्ने छ होइन त्यही भएर हामीले यो किताबमा बाट के पनि एक्स्ट्रापुलेट गर्छौँ भने कि सानातिना ट्याक्सदेखि लिएर रिफर्मको पोलिटिकल एडमिनिस्ट्रेसनको एजेन्डाहरू कसरी सेपअप गर्यो त्यो माथिबाट टपबाट छ तर के छ भने माथिबाट सेपअप भएर माथिबाट लागू भएर तल आउँदै गर्दा पनि च्याप्टर सेभेन र नाइनले के कुरा गर्छ भने कि कस्तो किसिमको कन्भर्सेसन कन्टेस्टेसन कन्भर्सेसन संवाद र प्रतिरोध ग्रामीण तहबाट रिजनल हुँदै नेसनल लेभलसम्म पुग्छ भन्ने हामीले यो किताबले हामीलाई बताउँछ र कता कता चाहिँ के छ भने अब हुन त यो किताब पढ्दाखेरि मेरो श्रोताहरूले सायद त्यो किताबहरू पाउनुभएको पनि छ कि छैन यो चाहिँ त बेसिकली एउटा जिज्ञासा जगाउनको निम्ति ऐतिहासिक किताबहरूलाई यहाँहरूसँग सजिलो भाषामा गर्छौँ प्रोफेसनल हिस्टोरियनर्सहरूले मेरो कुरा सुन्नुभयो भने अर्कै किसिमले पनि हेर्न सक्नुहुन्छ तर के छ भने म एउटा जेनरल रिडर भएको हैसियतले त्यो समयमा इस्ट इन्डिया कम्पनीको तलको विषयमा चाहिँ क्रिस बेलीको टाउन्स एन्ड बजार्स भन्ने किताब छ जसले हाम्रो चाहिँ एडजोइनिङ एरिया नेपालगञ्जदेखिको एडजोइनिङ इन्डियन एरियाहरूमा नवाबहरू नेपालगञ्जदेखि दक्षिणपट्टि लखनऊ बहराइच पिलभितिरको चाहिँ कुरा गर्छ र त्यो समय के थियो भने वारले मार्केट कसरी इभल्भ गर्यो एडमिनिस्ट्रेटिभ सिस्टम हेर्नु गर्दाखेरि धेरै अलिकता अध्ययन गर्न चाहने मानिसहरूको निम्ति यो किताबले एउटा कम्पेरिटिभ पर्सपेक्टिभ पनि दिन्छ क्रिस बेलीसँग इङ्गेज गर्नलाई हालाकि आजको चर्चा क्रिस बेलीसँग छैन त्यसले गर्दा यसबाट तीन चारवटा चाहिँ च्याप्टर दसमा उहाँले अनि कन्क्लुडिङ च्याप्टर पनि हो उहाँले यो थिमहरू जुन छ नि कि सुगोली सन्धिभन्दा अगाडिको परिस्थिति के थियो हामी बेलायतीसँग कसरी वारमा गयौँ सेकेन्ड चाहिँ यो युनिटीको फ्रेमवर्क जब एकीकरणै थियो कुरा त्यो पछि ग्रामीण र रिजनल पोलिटिक्स सिस्टम कसरी इभल्भ भयो त्यो सबै हेर्दाखेरि चाहिँ र यो अन्तिममा गएर चाहिँ 1939 जब भीमसेन थापाको जुन किसिमको पतन हुन्छ अथवा भीमसेन थापा पावरफुल प्राइम मिनिस्टर थिए इन्टर्नल पावर क्रिकको कारणले वार कतिले भन्न सक्छन् कि वारको फल आउटका कारण जुन चाहिँ भयो उनीहरूले रुथलेस पनि थिए भनेर भन्छन् र नेपाली राजनीतिमा अब यो अलिकता यो किताबभन्दा बाहिरको कुरा हुनसक्छ नेपाली राजनीतिलाई त्यो समयलाई हेर्नेले जङ्गबहादुर भर्सेस भीमसेन एक थरी मानिस भीमसेन थापालाई हिरो मान्छन् एक थरी मान्छे जङ्गबहादुर राणालाई हिरो मान्छन् त्यो टेन्सनमा पस्न जरुरी छैन तर के भने त्यसको प्रिकर्सर अलिकता किनभने चित्तरञ्जन नेपालीको किताबहरू भीमसेन थापाको उदयदेखि लिएर विभिन्न किताबहरूलाई हाम्रो फादर स्टिलरले प्रयोग गर्छन् र भीमसेन थापालाई को पतन पछि जुन खालीपन आउँछ त्यसपछि जङ्गबहादुर राणा कोर्ट म्यासकर 1946 सेप्टेम्बर 14 कोर्ट म्यासकर हुन्छ र राणाहरूको उदय हुन्छ भन्दाखेरि वार हुन्छ विजयीमा अगाडि बढिरहेको छ वारमा डिफिट हुन्छ त्यसले लिएर आएको बडी प्याथोलोजी राज्यको चाहिँ सामाजिक जनजीवनहरूमा असर पर्न थाल्छ र त्यसपछि फेरि काठमाडौँमा पोलिटिक्स फर्केर आउँछ र कोर्ट पोलिटिक्स एस्टाब्लिस हुन्छ भीमसेन थापाको अवसानपछि उनको मृत्युको बारेमा उनको अवसानको बारेमा कता कता फादर स्टिलरको जुन वर्णन देखिन्छ त्यो किताबमा त्यसले त्यो विभत्स राजनीति एकातिर जुन कोर्ट पोलिटिक्स कोर्ट भनेको मतलब चाहिँ भाइ भारदारहरूको चाहिँ जुन पोलिटिक्स छ त्यसको कन्ट्रडिक्सन्स जनताको बीचको नैराश्यता भनौँ अथवा चाहलाई हेर्न नसकेको परिस्थिति यसै बीचमा चाहिँ के हुन्छ भने कि जङ्गबहादुरको कोर्ट म्यासकर जो 14 सेप्टेम्बर 1846 हुन्छ त्यसपछि जङ्गबहादुर यसले के देखाउँछ भने राजनीतिमा जब अन्योल हुन्छ राजनीति जब एउटा एक किसिमको परिवर्तनको सिफ्टमा जान्छ र पावरको भ्याकुम हुन्छ अथोरिटेरियन लिडर्सहरू इमर्ज गर्छन् मैले आफ्नो एउटा पोलिटिकल साइन्सको रिडिङको हैसियतले के देख्छु भने वार एउटा इम्पोर्टेन्ट इलिमेन्ट हो स्टेट बिल्डिङको होइन अहिले मैले भने चार्ल्स टिली वार मेकिङ इज अ स्टेट मेकिङ तर चार्ल्स टिली अर्को कुरा पनि भन्छन् वार मेकिङ इज अ स्टेट मेकिङ क्राइम, किनभने यसले ट्याक्स लगाउनुपर्छ, मान्छेबाट एक्सट्र्याक्ट गर्नुपर्छ। त्यसले गर्दाखेरि वारको सम्बन्ध, देश बन्यो हामी विजयी हौ नेपाली बहादुर भन्दा भन्दै पनि त्यसको प्याथोलोजीको बारेमा, त्यसबाट उत्पन्न प्रत्युत्पन्न विकारहरूका बारेमा धेरै चर्चा भएको छैन, किनभने स्टेटको इतिहासले राज्यलाई भ्यालोराइज नै गर्छ अथवा त्यसलाई बढी नै गर्छ। तर के छ भने वार पछिको परिस्थिति जसरी भ्याकुम हुन्छ, काठमाडौँबाट संसार नेपालका ग्रामीण दूरदराज क्षेत्रहरू टाढा टाढै हुँदै जान्छन्, त्यसले के देखाउँछ भने अर्को कोर्ट पोलिटिक्स इन्भल्भ हुन्छ। कोर्ट भनेको मतलब दरबारको राजनीति सुरु हुन्छ र जङ्गबहादुरको उदय हुन्छ। त्यही भएर अहिले यसो पढ्दाखेरि के छ भने कुनै पनि संक्रमण भनेको जनताबाट राज्यको सम्बन्धमा आउने दरारका कारण, त्यसबाट प्रत्युत्पन्न उपस्थित के अरे परिस्थितिका कारण, नयाँ अन्यलका कारण पनि तपाईँको अप्ठ्यारा लिडरसिपहरू, बेसिकली डिक्टेटोरियल लिडरसिपहरू इमर्ज गर्ने। त्यो बेलाको लिडरसिप भनेको बहादुर साहसी भन्ने थियो नि त, र कहिलेकाहीँ साहसलाई हामी दुस्साहस पनि भन्न सक्छौँ होइन, त्यो किसिमबाट चाहिँ लिडरसिप इभल्भ हुन्छ भन्छ। अब यो टाइटलबाट क्याची छ, क्राई भनेको छ, को रोइरहेको छ यहाँ, कोही इन्डिभिजुअल रोइरहेको छैन, व्यक्ति रोइरहेको छैन, एउटा समुदाय मात्रै रोइरहेको छैन, होल सिस्टम रोइरहेको छ कि नयाँ उकुस मुकुसबाट म नयाँ बाटो कसरी खोजु भन्ने परिवेशको कुरा छ। त्यही भएर के छ भने रेभिन्यू सिस्टमको चेन्जेस आउँछ, किनभने वार पछिको इकोनोमीलाई कसरी सस्टेन गर्ने रेभिन्यू सिस्टम छ। त्यो बेलासम्म मुद्राहरू एक रूपताको थिएन, मुद्रा होइन, तपाईँको जुम्लामा हुम्लामा डोटीमा भिन्दै किसिमको चाहिँ वाचक सिस्टम अथवा टक्सारको सिस्टम थियो, देशभरि एकै किसिमको चाहिँ मुद्राको सिस्टम थिएन, त्यो कसरी लागू गर्ने युनिफर्म किनभने स्टेट हुने क्रममा। त्यसपछि जुडिसियल सिस्टम के छ भने लोकल कस्टम र प्र्याक्टिस थियो होइन, सामन्ती व्यवस्थाबाट आधुनिक राज्य व्यवस्थामा जाने सन्दर्भमा यो एउटा बडा ट्रान्जिसन पिरियडलाई, संक्रमणकालीन समयलाई यो किताबले पक्रिन्छ कि जुडिसियल सिस्टम कसरी बन्ने होइन। त्यसपछि व्यापार पनि महत्वपूर्ण पक्ष, दक्षिणमा त इस्ट इन्डिया कम्पनी त व्यापारकै लागि आएको थियो होइन, ट्रेडिसनल व्यापारहरू चाइनासँग थियो होला, तर के भने मुलुकको तल ठूलो व्यापार बन्दोबस्तको उदय हुँदै थियो, त्यो सन्दर्भमा गभर्मेन्टले कस्तो किसिमको व्यापार गर्ने, कस्तोलाई फेसिलिटेट गर्ने, ट्याक्स कस्तो लगाउने, जुडिसियल सिस्टम के गर्ने, ट्रेडहरू र चाहिँ तपाईँको रेभिन्यू सिस्टमबाट आइसकेपछि एक्सचेन्ज मनीको एक्सचेन्ज चाहिँ क्वाइनेजहरू मुद्राहरूको स्थिति के हुने भन्दाखेरि यो किताबले चाहिँ के भन्छ भने साइलेन्ट क्राई त हो, झट्ट सुन्दाखेरि युद्धबाट आक्रान्त भएको जनसमुदाय समुदायहरूको कुरा त हो, तर एट द सेम टाइम यो सबै कुरामा परिवर्तन र दिशा खोजिरहेको समाज थियो। हाम्रो ट्रेड कस्तो हुने, जुडिसियल सिस्टम कस्तो हुने, किनभने एउटा ट्रान्जिसन थियो फ्युडल सिस्टमबाट अब एउटा एकीकृत राज्य व्यवस्थामा जाने। राज्य बन्नु भनेको के भने अब अरू रिडिङबाट पनि बुझ्न सकिन्छ, राज्य भनेको सुनिश्चितताका निम्ति हो, राज्य भनेको चाहिँ हुन त अब डेमोक्राटिक स्टेटप्रति मेरो आग्रह छ, राज्य भनेको के भने सुरक्षाका निम्ति हो, राज्य भनेको नियम कानुनको सुनिश्चितताका लागि पनि हो, त्यो इभल्भ हामीले देखिसकेका छैनौँ। त्यसले गर्दाखेरि के छ भने एउटा अथौठो संक्रमण काल। त्यही भएर उनले भन्छन् सुगौली सन्धिले धेरै एउटा कुराको अन्त्य गर्यो तर धेरै कुराको सुरुवात गर्यो। त्यो सुरुवात के हो भने जनतामा एक किसिमको उकुस मुकुस थियो, त्यसलाई बुझ्न जरुरी थियो, परिवर्तन त्यसलाई दिशानिर्देश गर्न जरुरी थियो। नेपालको राजनीतिक परिवर्तनहरूलाई यो साइलेन्ट क्राई पढेर फर्केर आएर हेर्दाखेरि के लाग्छ भने हिस्टोरिकल अपर्च्युनिटी क्राइसिसकै रूपमा आउँदो रहेछ। वारले एउटा परिस्थिति सिर्जना गर्यो, त्यसलाई हामीले त्यो बेलाको नेतृत्वले आफ्नो किसिमले हेर्यो, तर त्यसको फल आउट, त्यसको जुन प्रतिक्रियाका रूपमा आएका जुन स्वरूपहरू छन्, अहिलेसम्म पनि हामीले हाम्रो भूभागका बारेमा चर्चा गरिरहन्छौँ, अहिलेसम्म पनि हाम्रो ट्रेडका बारेमा चर्चा हुन्छन्। राज्य भनेको के हो भने रेभिन्यू सिस्टम, न्याय व्यवस्था, व्यापार, गभर्मेन्ट इन्स्टिट्युसन, यिनै त हुन् नि। त्यो कुराको सुरुवात चाहिँ त्यो कालखण्डमा, सुगौली सन्धि पछिको कालखण्डमा सुरु हुन्छ, र राणाहरूले त्यसलाई सेन्ट्रलाइज स्टेटलाई कन्ट्रोल गर्छ। जङ्गबहादुर बेलायतबाट फर्केपछि मुलुकु ऐनको लागू हुन्छ, यो सबै कुराहरू हामी देख्छौँ। त्यसले गर्दाखेरि यो किताबले समष्टि रूपमा के छ भने वार एउटा महत्वपूर्ण अहिलेको लेसनको रूपमा हेर्दा म के देखाएको छु भने वार त हारिसक्यो तर के भने सैनिकको संख्या घटेको छैन। हामीलाई धेरै लागेको थियो माओिस्ट इन्सर्जेन्सी सकिसकेपछि नेपालमा यत्रो धेरै 1,00,000 सैनिक किन चाहिन्छ भने डिबेट पनि चल्यो नि। त्यसले के गर्यो भने मेन्टेनिङ मिलिटरी वाज अ भेरी इम्पोर्टेन्ट पार्ट अफ द स्टेट होइन, सैनिकको संख्या यतासँग, किनभने त्यसले एउटा प्याट्रोनेज दियो, एउटा प्रिभिलेज दियो, एउटा चाहिँ हामीले पाउनुपर्छ भन्ने किसिमको प्रेरोगेटिभ्स भन्छ मिलिट्री लिटरेचरमा, मैले पाउनै पर्छ, हाम्रो यो अधिकारको कुरा हो, लडेपछि पेन्सन पाउनुपर्छ, लडेपछि चाहिँ तपाईँको समाजमा मान पाउनुपर्छ भन्दाखेरि के देख्यो भने, एउटा कुरा त के छ भने कि वार सकियो तर नेपालको सैन्य व्यवस्थामा सैनिकहरूको कटौती भएन, त्यसले गर्दाखेरि बर्डन पनि धेरै भयो, किनभने त्यही भएर त्यो कल्चर पनि डेभलप भयो होला कि, त्यो कल्चर के भने कि सैनिकमा भर्ती हुनुपर्छ, विदेशमा भए पनि लाउरे हुनुपर्छ, किनभने सुगौली सन्धि पछि नै हाम्रा मानिसहरू बेलायती सेनामा भर्ती हुने अथवा भारतीय बेलायती सेनामा भर्ती हुने भयो, तर त्यसको प्रभाव दोस्रो विश्वयुद्ध, प्रथम विश्वयुद्ध हुँदै दोस्रो विश्वयुद्धमा आइपुग्दाखेरि हामीले धेरै जनधनको पनि गऱ्यौँ, तर के छ भने सँगसँगै कोलोनियल इन्टरेक्सनबाट, उपनिवेशवादसँगको संसर्गबाट नेपालको पनि आधुनिकताको इतिहास सुरु हुन्छ, र कुनै समयमा सरदार भीमबहादुर पाण्डेको त्यस वक्तको नेपाल पढ्दाखेरि त्यो संसर्ग कसरी बढ्यो भन्ने हुन्छ, कोलोनियल एन्काउन्टर, उपनिवेशसम्मको एन्काउन्टरलाई प्रेमरमण उप्रतिको अवेकिन, नेपाल अवेकनिङ भन्ने किताब पनि छ, विभिन्न पुस्तकहरू छन्, तर के हो भने फादर स्टिलरको किताब एउटा महत्त्वपूर्ण कन्ट्रिब्युसन हो यस मानेमा कि यसले जनताको दुःखको कुरा, राज्यको उकुसमुकुसको कुरा, राज्य भनेको जनता हो भने उसका उकुसमुकुसका कुराहरूलाई मिठोसँग विस्तार गर्नुभएको छ। धन्यवाद।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्स बाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा पदमुक्त। सिम्ता गाउँपालिका 4 बजेटी चौरमा सामुदायिक वनमा बिवारिसी अवस्थामा 3 नाल भौरा बन्दुक फेला थप अनुसन्धान हुँदै। र विश्व एसियन खेलकुदमा पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण रद्द, नेपाल प्रतियोगिताबाट बाहिरियो। कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै यिनसे कर्णाली प्रदेश कार्यालयले उच्च अदालत सुर्खेतमा रिट दायर गरेको छ। मन्त्री परिषदको गठन संविधानको मर्म अनुसार समावेशी नभएको र यसअघि उच्च अदालत सुर्खेतले गरेको आदेश विपरीत भएको भन्दै उत्प्रेषण परमादेश लगायतका आदेश जारी गर्न माग गरिएको छ। हिंसेका तर्फबाट नारायण सुवेदी र ललिता विकले रिट दायर गर्नुभएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मुख्यमन्त्री मंगलबहादुर साई, कर्णाली प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख एकेरा जोशीलाई विपक्षी बनाई रिट दायर गरिएको छ। राष्ट्रिय जनगणना अनुसार 2078 तथ्याङ्कमा कर्णाली प्रदेशमा दलित समुदायको संख्या 4,89,639 अर्थात 29% जनसंख्या भए पनि कर्णाली सरकारको मन्त्री परिषदमा एकजना पनि दलितको प्रतिनिधित्व छैन। कर्णाली प्रदेशसभामा कुल 40 सदस्य मध्ये 4 दलित सदस्य अर्थात 10% जनसंख्या दलितको रहेको छ। संविधान 2072 प्रस्तावमा सामुदायिक समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प उल्लेख छ। संविधानमा राज्यका निर्देशक सिद्धान्त तथा नीति तथा दायित्वमा पनि समावेशी समानुपातिक सिद्धान्तलाई राज्यले आत्मसात गर्नुपर्ने व्यवहार उल्लेख गरिएको छ। संविधानको धारा 168 धारा 9 समावेशी सिद्धान्तका आधारमा प्रदेश मन्त्री परिषद गठन गर्नुपर्ने संवैधानिक व्यवस्था पनि पालना नभएको निवेदकहरूको भनाइ छ। यसैबीच कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभा सदस्यको पद गुमाउनु भएको छ। सर्वोच्च अदालतको फैसलासँगै उहाँको पद गुमेको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सिफारिशमा कर्णाली प्रदेशसभा सचिवालयले उहाँको पद रिक्त गर्ने निर्णय गरेको हो। त्यसपछि प्रदेशसभा सचिवालयको निर्णय विरूद्ध शर्माले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। न्यायाधीश द्वय सारङ्ग सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासबाट रिट खारिज गरिसँगै शर्माको सांसद पद गएको हो। प्रहरीले सुर्खेतको सिम्ता गाउँपालिका 4 बजेटी चौरमा सामुदायिक वनमा लुकाई राखिएका 3 नाल भौरा बन्दुक फेला पारेको छ। इलाका प्रहरी कार्यालय बाँदे पिपलबाट सही चेतन बहादुर बुढाको नेतृत्वमा खटीको टोलीले 3 थान बन्दुक फेला पारेको हो। सामुदायिक वनको सालघारीमा वनमारालीको झारमुनि कालो छाताको कपड़ाले बेरेर राखिएको अवस्थामा यी बन्दुक भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले 3 नाल घरेलु भरुवा बन्दुक बरामद भएको बताउनुभयो। ती बन्दुक कसरी र कुन प्रयोजनका लागि लुकाएर राखिएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको आज हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल बाहिरिएको छ। जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कोरो गी स्पोर्ट्स पार्कमा नेपाल र श्रीलंका बीचको खेल टस पनि हुन नपाई रद्द भएको हो। खेल नभए उच्च वरिताको टोली अघिल्लो चरणमा जाने नियमानुसार श्रीलंका सेमी फाइनल पुगेको छ। नेपाल भने प्रतियोगिताबाटै बाहिरिएको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। 3 SE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो भेरी एफएम
3: एकातिर हामीले खोजेको व्यापार पहिले आइरहेको छैन। अब क्षमताकै कुरा गर्नुहुन्छ भने हामी झन्डै 40 लाख पर्यटकलाई वार्षिक रूपमा 40 लाख पर्यटकलाई स्तरीय सेवा दिन सक्ने क्षमता हामीले हामीसँग छ नेपाली पर्यटन नेपाली होटेलहरूको। तर नेपालमा आउने पर्यटक संख्या 2025 हेर्नुहुन्छ भने 12 लाख पनि पुगेको छैन, 11,47,000 छ। भनेको त हाम्रो क्षमताको 1/3 मात्रै भयो। कुनै पनि व्यवसाय 1/3 क्षमतामा चल्दाखेरि त्यो धेरै सस्टेन हुन सक्दैन। हो त्यो अवस्थामा मैले त्यस कारणले क्रस रोड भने हामी कता जान्छौँ त? एकातिर सम्भावना व्यापक छ, सम्भावनाको हामीले उपयोग नगरेको अवस्थामा अनि एउटा हामी चाहिँ अलि कहाँ जाने भन्ने एउटा चाहिँ गाह्रो अप्ठ्यारो अवस्थामा चाहिँ छ अहिले।
4: विनायक सर, जस्तै मैले केही व्यवसाय सञ्चालकहरूसँग पनि कुराकानी गर्दाखेरि यो विरोधावास देखिन्छ क्या, तपाईँको होइन सोचे अनुसारको व्यवसाय हुन सकेका छैन, पैसा पैसाकै त भन्ने कुरो, अब पैसा सोचे अनुसारको ट्रान्जेक्सन छैन के होला र भन्ने एउटा निराशाजनक कुराहरू उहाँबाट चाहिँ सुनिन्छ। तपाईँले चाहिँ आकर्षण बढ़िरहेछ, विदेशी लगानीकर्ताहरू आइरहनु भएको छ भन्ने कुरा बताइरहँदाखेरि तालमेल चाहिँ किन मिलेको छैन, कहाँनिर के छ?
3: म तपाईँले प्रस्तुत शब्दमै भन्नुपर्दाखेरि म के भन्छु भने हाम्रो अहिलेको जुन अब जेएनजी पछिको जुन सरकार बनिया छ हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हामी एकदम उत्साहित छौं यो देशमा केही हुन्छ केही गरिन्छ भनेर। किनभने उहाँहरूको एजेन्डै के छ? सुशासन छ, भ्रष्टाचार निर्मूलीकरण छ, समृद्धि छ। भनेपछि त हामी केही गर्छौं भनेर हामी व्यवसायीहरू पनि उत्साहित छौं। हो, उहाँले यसलाई बाँध्नु पर्यो, जुन हाम्रो उत्साह छ नि उत्साहलाई मर्नु दिनु भएन। उहाँहरूको झन्डै 2/3 बहुमत छ पार्लियामेन्टमा, उहाँहरूले त के भन्नु पर्थ्यो भने अब पर्यटन क्षेत्रले चाहिँ नि एउटा आर्थिक समृद्धि स्ट्रङली दिन सक्ने क्षेत्र हो। हामीले के भन्नु पर्थ्यो भने भन्नुपर्छ अहिले पनि, अब भन्नु के पर्छ भन्दाखेरि यो सरकारले चाहिँ एउटा स्ट्रेटेजी बनाएर अब हामी अहिले कोभिड पछि आएको अवस्था हामी होटेलले अब एयरलाइनले ट्राभलले ट्रेकिङले आफ्नो आफ्नो काम गरेर आजको अवस्थामा त आयौँ नि, सुखद छ राम्रो छ। तर हामी अगाडि बढ्दाखेरि अब 12 लाख पर्यटक मात्रै भेटाएर चित्त बुझ्ने कुरा त भएन। भन्दाखेरि हामीले 5 वर्षमा हामी 40 लाखको क्षमतालाई पर्यटकलाई सेवा दिन सक्ने आजको दिनमै छौँ। भनेपछि त 5 वर्षपछि भन्दैछु म 50 लाख पर्यटकलाई नेपालभित्र आउनु योजना चाहियो, हामीलाई कार्ययोजना चाहियो। सबै कुरा हामीले त्यसरी अगाडि बढेको खण्डमा त हामी आर्थिक समृद्धि त हामीले तुरन्तै ल्याउन सक्छौँ त। पर्यटक भनेको के भन्दाखेरि एयरपोर्टमा एउटा कुनै पर्यटक ल्यान्ड गर्ने बित्तिकै उसले त हाम्रो अर्थतन्त्रलाई योगदान गर्न थालिहाल्यो, उसले त भिसा लिन्छ, उसले ट्याक्सी चढ्छ, होटेलमा बस्छ, खाना खान्छ, भनेपछि त डे 1 सुरु हुन्छ। यतिर हामीले धेरै कुरा गरिरहेछौँ। हुन त सरकारको आउँदा आउँदैको अवस्था पनि हो होइन, अब चैतबाट सुरु भएको सरकार हो, सरकारको अब नीति कार्यक्रम त आयो, सरकारको बजेट पनि आयो। तर यसमा चाहिँ एकदमै खुसी हुनु पनि खासै केही देखिन्न। हाम्रो यत्रो उत्साह छ, हाम्रो यत्रो क्षमता छ, हामी यत्रो लगानी गरिरहेछौँ, हामी अरबौं खरबौं लगानी गरिरहेछौँ। हामीलाई त उहाँ सरकारले उत्साहित गरेर अगाडि बढेको खण्डमा त धेरै कुरा ल्याउन सकिन्छ नि त। त्यतिर चाहिँ अझ सिरियसली सोच्नुपर्ने अवस्था छ। हामीले यो ठाउँ विभिन्न तह तबकामा प्रधानमन्त्री लगायत हाम्रो अर्थमन्त्री हाम्रो पर्यटन मन्त्री सबैलाई हामी यो कुराहरू त जाहेर गरेकै छौँ। यसमा अझ हामीले मिलेर काम गर्ने हो भने हामी कायापलट गर्न सक्ने क्षमता भएको हौ कि हामी हो। अब एउटा भोटे कोसीको एउटा समस्या आयो, अब प्राकृतिक विपद त अब संसारमा जहाँ पनि आउँछ आयो, नेपालमा पनि आयो, यसको व्यवस्थापन गर्ने हो, अगाडि बढ्ने हो। भनेको हाम्रो यत्रो क्षमता हुँदाहुँदै हामीले त्यसको उपयोग गर्न नसकेपछि के हुन्छ त? हामी जुन देशले समाजले राज्यले हामी लगानीकर्ताले जे जस्तो पाउनुपर्ने कुराहरूबाट वञ्चित भइरहेछौँ, त्यो कुरा हामी सबैले मनन गर्नुपर्ने दिन हो, आज अवस्था हो।
4: विनायक सर, यो फिगर अलिकति बताइदिनु भयो भने प्रश्न हुन्छ। जस्तै तपाईँले भन्नुभयो 12 लाख पर्यटक वार्षिक रूपमा नेपाल भित्रिरहनु भएको छ, यो 12 लाख भित्रिँदाखेरि अहिले अर्थतन्त्रमा चाहिँ भनौँ होटेल व्यवसायबाट चाहिँ कस्तो टेवा पुगिरहेछ, र जुन तपाईँले भनेअनुसार 40-50 लाखको हाराहारीमा पर्यटक भित्रियो भने त्यसले चाहिँ नेपालको अर्थतन्त्रमा चाहिँ कस्तो खालको टेवा पुर्याउँछ?
3: अब हेर्नुहोस्, अर्थतन्त्रमा पर्यटनको योगदान के भन्दा कुरा अब तथ्याङ्कै हेर्ने हो होइन। अब हाम्रो जीडीपी भन्छौ नि, हाम्रो ग्रोस डोमेस्टिक प्रडक्ट अन्त हाम्रो के भन्छ राष्ट्रिय गारस्थ उत्पादनमा मोटामोटी 3% को हारिमा पर्यटन क्षेत्रको योगदान छ भनिन्छ. त्यो कुरा एकदमै कम हो होइन. हामीले अब वर्ल्ड ब्याङ्कले अब एसियन डेभलपमेन्ट ब्याङ्कले 7-8% को भन्छ, हामी चाहिँ 10% को हारिमा छ भन्छौ. त्यो म किन भन्छु भन्दाखेरि सरकारको तथ्याङ्कमा जसले भ्याट तिरे हुन्छ नि, अब ठूला होटलमा बस्यो, अब ठूला रेस्टुरेन्टमा गयो, बिल तिर्यो, बिलमा भ्याट जहाँ काटिया हुन्छ त्यो सरकारको पर्यटनको आमदानीको रूपमा दर्ता भयो. अब ट्याक्सी चढ्यो, सानो होटलमा बस्यो अथवा एउटा सानो रेस्टुरेन्टमा गयो, बिल काटिँदैन नि त. इन्फर्मल सेक्टर पनि त्यत्तिकै स्ट्रङ छ भने जति इन्फर्मल सेक्टरमा खर्च गर्छ पर्यटकले, हाम्रो राष्ट्र ढुकुटीमा त त्यो कुरा रिफ्लेक्ट नै भएर आउन भन्दाखेरि 3% ज्यादै कम हो. एउटा कुरा मैले एउटा भने थियो. दोस्रो जुन अब काठमाडौँको एयरपोर्टमा जुन 11,47,000 पर्यटक बाई एयर आयो रेकर्ड छ, हाम्रो पूर्वदेखि पश्चिमसम्म तराई क्षेत्रमा ठूला ठूला होटलहरूमा कसिनो सञ्चालन हुन्छ नि, जुन सबै हामीले बुझेकै कुरा हो. त्यो कसिनोमा आउने त भारतीय हो. हरेक झापादेखि महेन्द्रनगरसम्म दिनको एभरेजमा है 10,000 भन्दा बढी, अब त्यो चाहिँ शुक्रबार शनिबार आइतबार भनौँ न विकेन्डमा 10,000 भन्दा बढी कसिनोमा ग्राहकको रूपमा भारतीयहरू आउनुहुन्छ. उहाँहरू एज ए पर्यटक नेपालमा त्यो दर्दै भएन, उहाँहरू पर्यटकको रूपमा हामीले चिनेकै छैन उहाँहरूलाई. त्यो दिनको आउनुहुन्छ भनेपछि 12,00,000 बाहिरबाट आउनुहुन्छ, 12-15,00,000 त त्यो त सजिलै हुन्छ नि त. भनेको आजको दिनमा 25-30,00,000 पर्यटक त भित्रकै हो त. हामीसँग तथ्याङ्क छैन, हामीसँग त्यो व्यवस्थापन क्षमता नभएको मात्रै त हो नि. यो हिसाबमा हामी अगाडि बढ्नुपर्छ. अब यसले जुन लगानीको कुराहरू मैले गरेँ, अब त्यसपछि यसबाट देशले पाउने फाइदाहरू, आजभन्दा 10 वर्ष अगाडि पर्यटकले एभरेजमा $42 खर्च गर्ने भन्ने तथ्याङ्क थियो, त्यो घटेर आज $33 घट्याएको छ. राम्रो होइन. पहिला 16-17 दिन बसाइ थियो पर्यटकको अवधिमा, अहिले 11 दिन नै झर्या छ. भने त हामी त तल गइरहेका छौँ त, यसलाई माथि ल्याउनु पर्यो नि त. नीति कार्यक्रम खै त हामीसँग भनौँ न, यत्रो पर्यटनको हाम्रो समृद्धिको यत्रो हामीसँग सम्भावना छ, हाम्रो राष्ट्रिय कार्य योजना के हो त, मैले होटेलले कसरी काम गर्नुपर्छ, एयरलाइनले कसरी काम गर्नुपर्छ भन्ने कुराहरू प्रस्तुत रूपमा राष्ट्रिय डकुमेन्ट छ त हामीसँग, राष्ट्रको मास्टर प्लान छ त, योजना आयोगबाट हामीले एक्सपेक्ट गर्ने हो छैन, यसपालिको नीति कार्यक्रममा पनि छैन, बजेटमा पनि छैन भनेपछि हाम्रो राष्ट्रिय कार्यक्रम के हो त, हाम्रो लक्ष्य के हो त, 5 वर्षमा हामी कहाँ जान्छौँ भन्ने कुराहरू हामीलाई चाहियो. यो कुराहरू भइदिए पनि सबैले, अब जस्तो संघीय सरकारले, प्रदेश सरकारले, स्थानीय निकाय, हामी निजी क्षेत्रले सबै एकै स्वरमा काम गर्थ्यौँ नि त, त्यो त छैन आज. भनेको हामीलाई अहिलेको चाहिएको चाहिँ एउटा गुरु योजना चाहिएको छ, सरकारले पर्यटन विकासमा के गर्छ भन्ने कुराहरू गुरु योजना प्रष्ट रूपमा, हामी यसो गर्छौँ 5 वर्षमा हामी यस्तो यस्तो यस्तो गर्छौँ भन्ने कुरा आयो भने हामीले धेरै विकास गर्न सक्छौ, जुन कुरा आज छैन.
4: सर, अलिकति यो तथ्याङ्कतिरै म केन्द्रित हुन चाहे, यो अहिलेसम्म नेपालमा चाहिँ आधिकारिक रूपमा दर्ता भएका होटेलहरूको संख्या के छ, त्यसपछि म अर्को प्रसङ्ग तपाईँलाई पस्किन्छु.
3: अब तथ्याङ्कलाई मिथ्याङ्क भनिन्छ नि, अब त्यो नेपालमा चाहिँ लागू हो कि जस्तो पनि लाग्छ. अब हाम्रो सरकारको जुन तथ्याङ्क कार्यालय छ, तथ्याङ्क कार्यालयले एउटा केही वर्ष अगाडि एउटा तथ्याङ्क प्रकाशित गरेका छ, त्यसमा चाहिँ यो हस्पिटालिटी इन्डस्ट्री आतिथ्य क्षेत्रमा चाहिँ 1,42,000 भन्दा बढी कम्पनीहरू दर्ता छ भनेको छ, 1,42,000. अनि अब होटल संघ नेपाल हामी देशैभरि छौँ, साथै प्रदेशमा अब जहाँ पर्यटन पुग्छन् त्यहाँ त्यो जिल्लामा हामी छौँ. अब हाम्रो मेम्बरसिप नै झन्डै 5,000 भन्दा बढी छ. म के भन्छु भने तथ्याङ्क त ठ्याक्कै त छैन होइन, एउटा जुन एक्सपर्टहरूले कन्सल्ट्यान्टहरूले जुन काम गर्नु अध्ययन गर्नुभएको हुन्छ त्यसको आधारमा नेपालमा चाहिँ यो पर्यटकीय स्तरका होटलहरूको संख्या 10,000 भन्दा बढी होला, तर ठ्याक्कै संख्या ठ्याक्कै छैन होइन. अब त्यो लगानीको हिसाब गर्नुहुन्छ भने हाम्रो देशको जुन बजेट हुन्छ नि यसपालिको झन्डै अब 22 खर्बको हाराहारीमा छ होइन. अब हाम्रो आजको नेपालको जग्गाको अब घरको जुन बजार मूल्य हुन्छ नि त्यो मूल्य टेकेर हेर्ने हो भने अब त्यो राष्ट्रिय बजेट बराबरको लगानी त यो हाम्रो क्षेत्रमा भइ नै सकेका छ. यति ठूलो लगानी भएको छ, सिजनल अनसिजनल पर्यटकीय स्तरका होटलहरूको संख्या 10,000 भन्दा बढी होला, तर ठ्याक्कै संख्या ठ्याक्कै छैन होइन. अब त्यो लगानीको हिसाब गर्नुहुन्छ भने हाम्रो देशको जुन बजेट हुन्छ नि यसपालि

0: रोजगारी सृजना गर्ने क्षमता यसमा छ. यत्रो क्षेत्रले हुँदा हुँदै पनि हामी कसरी अगाडि बढ्ने भने प्रष्ट खाका योजना नभए हुनाले अल्मूल्यको हो कि जस्तो पनि देखिन्छ कि बेला बेला. यत्रो लगानी छ, सबै कुरा छ, ठुल्ठूला होटल आइरहेछन्. हामी अब फेरि नेपाल हामीले प्रकृतिले एकदम वरदान दिएको देश, टुरिज्मलाई चाहिने सबै कुरा हामीसँग छ, खास गरी भारतीय र चिनियाहरूलाई. हुँदाहुँदै पनि हामी किन मैले उपलब्धि हासिल कम गरेको त हाम्रो धेरै लिन सक्नेमा हामीले केही प्रतिशत मात्रै लिएर आएको छौँ क्या अहिले. हो त्यसमा हामीले एकदम सिरियस हुनै पनि अवस्था हो.
1: विनायक सर, तपाईँले अलिकति प्रसङ्ग जोडिसक्नुभयो, म त्यो प्रश्नपछि तपाईँलाई सोध्ने नै वाला थिएँ. प्रायोरिटी 80% रोजगारी सृजनाको जिम्मेवारी निजी क्षेत्रको हो, त्यसमा होटेलले पनि तपाईँको 10 लाख जति त प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ भन्ने कुरा तपाईँले बताइरहनुभयो. अलि इन्डेप्थ जान चाहे यसमा, होटल क्षेत्रले चाहिँ नेपालको यो रोजगारी क्षेत्रमा चाहिँ योगदान कतिको गरिरहेछ, कसरी गरिरहेको छ अहिलेको समयमा?
0: हाम्रो सेवा उद्योग हो होइन होटेल भनेको. अब हामीले जति राम्रो, जति क्वालिफाइड, जति अब स्किलफुल हाम्रो कामदार कर्मचारी हुनुहुन्छ, हाम्रो सेवा त्यति स्तर हुने हो. त्यो हिसाबले गर्दाखेरि अब हाम्रो फेरि अब यसमा काम लेबर इन्टेन्सिभ नै उद्योग हो. त्यसले गर्दाखेरि मैले अहिले भनी पनि हालेँ, मोटामोटी 10 लाखको हाराहारीमा सिजनल अनसिजनल हुन्छ नि. या त अब हाम्रो अब दसैँ तिहार पछाडि जुन सिजन सुरु हुन्छ त्यसमा धेरै मान्छे चाहिन्छ होला. जस्तो मेरै होटलमा अब मेरो 500 जनाको मैले अब एउटा ठुलो भोजभो तिहार छ भने मलाई मेरो स्टाफले पुग्दैन, मैले बाहिरबाट पनि ल्याउनुपर्छ. त्यो हिसाबले झन् 10 लाखको हाराहारीमा छ. एउटा सुखद कुरा के पनि छ भने त्यसको झन् 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ क्या. त्यहाँ चाहिँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो. त्यो हिसाबमा अब एक हाम्रो अब अहिले विडम्बना के छ भन्दाखेरि हाम्रो यत्रो हुँदाहुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ होइन. हामीले जुन म्यान पावरले स्किल म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटेलमा काम गर्ने, पर्यटन क्षेत्रमा काम गर्ने हाम्रो कामदारहरू चाहिँ विदेश जानुहुन्छ. किन अब अहिले मोहै त्यही छ होइन, वैदेशिक रोजगारमा मोह छ. सरकारले गरेको लगानी, हामीले गरेको लगानी, हाम्रो समय, हामीले तयार चाहिँ गर्छौँ. हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ अनि हामीले गर्ने तालिम दुबईको सेफको लागि तयार गरे जस्तो देखिन्छ कि. यो चाहिँ त्यसमा नीति अलिकति नमिल्या हो, मिसम्याच छ. हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ अनि बजारमा अनइम्प्लोइमेन्ट छ र अनि के छ अनि विदेशी तादात पनि दिनको झन् 2025 भाइ बहिनीहरू त विदेश गइरहनु भएको छ भनेको समवेयर समथिङ त मिसिङ छ नि, मिसम्याच त पक्कै छ. अनि यसले गर्दाखेरि हामीले खोजाए मान्छे नपाउने अनि बजारको मान्छेले काम नपाउने तर फेरि विदेश पनि त्यतिकै गइरहेको छ भने कोही कोही कुरा नमिल्या त हो त. यसलाई मिलाउनु पर्ने अवस्था हो. यसमा चाहिँ अब सरकारसँग हातेमालो हामीले पनि गरिरहेछौँ, यसमा अझ मिलाएर काम गर्नुपर्छ.
1: मिनाक सर, यही कुरालाई अब भनौँ न, युवाहरूले के भन्नुहुन्छ भन्दाखेरि हाम्रो क्वालिफिकेशन अनुसार हामी जे कुराहरू पढ्यौं त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौँ, त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ. अब रोजगारदाताहरू होटल व्यवसायको भनौँ, अब तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो, यतापट्टि चाहिँ रोजगारी छैन भन्छन् युवाहरू, यतापट्टि चाहिँ भनौँ न व्यवसायहरूले चाहिँ जनशक्ति छैन भन्ने कुरो तपाईँले पनि भर्खरै गर्नुभयो, खास के हो कुरा?
0: मैले अहिले मिसम्याच भने नि, अब मिसम्याच नै यही नै हो. अब हामीले खोजेको मान्छे पाउँदैनौँ होइन, अनि बजारमा जो अब उहाँहरूले इम्प्लोइमेन्ट खोजिरहनु भएको हुन्छ उहाँहरूले पनि अब हामीसँग सम्पर्कै भइरहेछ नि कि. अब हामी मान्छे खोजिरहन्छौँ, उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको. यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि मलाई थाहा छ, मैले नै काम गरेका छु. त्यो श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नु पर्थ्यो कि. त्यहाँ त्यो एप जुन छ, म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भए मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने हामीले पनि काम खोजिरहन्छौँ, होटेलहरूले पनि कामदार खोजिरहन्छौँ, अनि उहाँले हामीसँग मिल्ने हो भने उहाँले हामी बोलाउँछौँ नि, हामी कामदारमा लगाउन सक्छौँ. त्यो मेकानिजम छन् त छ, व्यवहार एकदम त्यसलाई प्रभावकारी ढंगमा भइरहेको छैन. त्यसले गर्दाखेरि पहिला त सूचनाको के हो भन्ने कुरा जानकारी हुनु पर्यो कि. त्यो त्यो हामीले पनि पाइरहन्न, उहाँहरूले पनि पाइरहन्न. त्यसले गर्दाखेरि एउटा त्यो भयो. अब अहिले चाहिँ विदेशमा काम गरेर फर्किए पनि त हजारौं हुनुहुन्छ नि, त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आफ्नो क्वालिफिकेसन

0: राम हुनुहुन्छ, उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त, भनेको बिचको प्लेटफर्महरू छैन. हुन त हाम्रो हामीले हाम्रो होटेल एसोसिएसनले हाम्रो मेम्बरको लागि हामीले यस्तो काम त गरेका छौँ तर सानो स्केलमा गरेका छौँ. अब त्यो त्यसलाई हामी अझ बढाउँदै जाने हाम्रो योजना हो. त्यसमा सरकारसँग काम गरेर एउटा श्रम संसार भन्ने एउटा पोर्टल छ, मलाई थाहा छ होइन, त्यो आइएलसँग सरकार श्रम मन्त्रालयले मिलेर गरेको हो. त्यो अब सुरुवात त भयो, त्यसले अझ प्रभावकारिता ल्याउन सकेको खण्डमा यो समस्या समाधान हुन्छ. अब काम खोजीले पनि सूचना पाउनु पर्यो, काम दिनेले पनि सूचना पाउनुपर्ने, त्यो आजको दिनमा प्रस्तुत छैन. त्यसले गर्दाखेरि अब जे गरे पनि अलिक जे गरे अनि विदेश गइहाल्ने परिपाटी जुन छ नि त्यसमा चाहिँ अब अलिकति मिसम्याच छ, मिलाउनु पर्ने कुराहरू हो. यसरी नै हामी अगाडि बढ्नुपर्छ, नीति नियम नै अलिकति हेर्नुपर्ने कुरा छ.
1: त्यो माध्यम जब जुन तपाईँले भर्खरै भन्नुभयो, माध्यम सहज भयो र रोजगारी खोजेका मान्छेहरू र रोजगारदाताको एउटा कम्युनिकेसन भएर उहाँहरू एक आपसमा जोडिनु भयो भने अहिलेको अवस्थामा कति युवाहरूलाई चाहिँ देशमै होल्ड गर्न सक्ने क्यापेसिटी हामीसँग छ?
0: हामीले त के भनेका छौँ भने के पनि गर्नुपर्छ भने जस्तो आज उच्च शिक्षाको लागि विदेश जाने पनि धेरै हुनुहुन्छ नेपालबाट होइन, उहाँहरूलाई चाहिँ के गर्छ भने अब शिक्षा मन्त्रालयबाट एउटा नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिने प्रचलन छ नि त. त्यस्तै हाम्रो श्रममा पनि नेपालमा अब हामीले पनि कति तालिम दिइरह हुन्छौँ. अब नेपालमा एटलिस्ट एक वर्ष नेपालमा काम गर्ने, नेपालमा उहाँहरूले आफ्नो क्षमता अभिवृद्धि गर्ने, स्किल डेभलप गर्ने, अब व्यावहारिक ज्ञान पनि त पाइन्छ नि. त्यो गरेपछि विदेश जान उहाँहरूले रोक्न सकिन्न, विदेश जान चाहनेलाई विदेश र हामीले रोक्न सक्दैनौँ विदेश पठाउने. तर कमसेकम एक वर्ष नेपालमा काम गर्ने एउटा वातावरण बन्यो, नियम बन्यो भने हामीलाई पनि ढुक्क भयो, ल एक वर्ष त बस हामी कहाँ काम गर्ने बस्नुहुन्छ नि उहाँहरू भन्ने हो होइन. अनि उहाँहरूले पनि त केही कुरा सिक्नुहुन्छ नेपालमा, उहाँहरूको सिप अभिवृद्धि हुन्छ, उहाँहरूले सिकेको कुराहरू विदेशमा गएपछि एक वर्षपछि त उहाँहरूले पाउने तलब पनि त बढी हुन्छ नि. आज रको आजको रूपमा जानु र एक वर्षपछि अलिक परिमार्जित भएर थप स्किल लिएर जानु त उसलाई त फाइदा भयो नि उहाँहरूलाई त. त्यतिर अलिकति नियम कानुन चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामी कुरा गरिरहेछौँ.
1: त्यो एक्जिस्ट गर्न चाहिँ सक्ने खालको इन्भाइरोमेन्ट छ होटेल व्यवसायमा, कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनु भयो भने एक्जिस्ट गर्न टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
0: सजिलै, मैले अहिले सुरुमै भने नि हामी कहाँ एक पछि अर्को ठुल्ठुला पाँच तारे अन्तर्राष्ट्रिय चियन होटल आइरहेछ. एउटा ठुला पाँच तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ, अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउनु त, नेपालमा छैन त. अनि हामीलाई त एउटा हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो होइन भने त पोखिन्छ. त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने, अनि भारतबाट ल्याउनु त हो नि होइन. हाम्रो हामीले के भन्छौँ भने हामी अब डिप्रेसन रिमिटेन्स आयो भने दङ्ग पर्छौँ होइन, हामी अब 15 खरबको रिमिटेन्स आयो भने दङ्ग पर्छौँ. अनि हाम्रो भारत पनि कति जान्छ त, त्यसको आधाभन्दा बढी त भारत गएर हुन्छ हो. यो कुराहरू हामीले अलिकति मनन नै गर्नुपर्छ. अनि अब ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा, त्यो धेरै हदसम्म त नेपालमा पनि पाइन्छ. आफ्नो परिवारसँग बसेर नेपालमै काम गरेर पनि त्यो कुरा पाइन्छ भने सूचनाको अभाव हो नि त. नेपालमा के पाइन्छ र विदेशमा के पाइन्छ भने सूचना ठ्याक्कै छैन नि त अहिले. अब आज भन्नुहोस् न, यो कफी बनाउने जुन बारिस्टा भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्ता मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ. मैले आज 100 जना दिनुहोस्, म आज हाम्रो सङ्घले 100 जनाको रोजगारीको बन्दोबस्त हामी एक महिनाभित्र आजै गर्न सक्छौँ. हामीले पाउँदैन त गर्ने कि, अनि भारतबाट ल्याउने हेर्नुहोस् लगानी भइसकेको छ, हाम्रो ग्राहक आउनु थालिसकेपछि त सेवा त दिनु पर्यो. अब नेपालमा नपाएपछि के गर्दा, कति जाँदा भारतबाटै आउने हो. काठमाडौँमा त्यो अवस्था छ, झापामा, अब भैरवामा, नेपालगञ्जमा, धनगढीमा त के अवस्था हुन्छ भन्नुहोस् न. भारतीय सीमासँग जोडिएको ठाउँमा त नेचुरली भारतीय आउनु त हो नि होइन. यतिर सरकारले थाहा नभए पनि होइन छ, तर यसमा चाहिँ एउटा अलिक राम्रोसँगै नीति नियम कानून बनाउनै पर्ने अवस्था हो यसमा चाहिँ.
1: कार्यक्रम देश परदेशमा हामी नेपालमा होटेल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटेलका संचालक विनायक शाह कुराकानी गरिरहेका छौ. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा. नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% ब्याज दरमा, सेवा शुल्क मात्र 0.0 3,00,000 निशुल्क लाइफटाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गरिरहेका छौ। अब थप कुराकानी सुनौ।
3: संघले चाहिँ त्यो जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौं अथवा त्यो सिप सिकाउने कुरा भनौं, त्यो चाहिँ कतिको गरिरहेछ?
4: हामीले सरकारसँग शुरूदेखि नै हातेमालो गरेर काम गरिरहेछौ। हाम्रो सिटिभिटी लगायत श्रम मन्त्रालय लगायतका होइन, अब हामीले हुँदाहुँदा अलिक के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ। अनि हामीले के गर्छौँ भने एउटा 24 महिने कार्यक्रम, एउटा एप्रेन्टिसिप भन्छ नि, एप्रेन्टिसिप चाहिँ कस्तो हुन्छ भने 7 दिनमा एक दिन उसले थ्योरिटिकल क्लास इन्स्टिच्युटमा गएर एक दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटलमा आएर काम गर्छ। भनेको उसले डे वानदेखि थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल पनि एक्सपिरियन्स हुन्छ है त्यसमा चाहिँ। अनि उसलाई उहाँहरूलाई हामी डे वानदेखि तलब दिन्छौँ, अर्न एन्ड लर्न जुन भनिन्छ नि, सिक्दै कमाउँदै गर्ने जुन हाम्रो कन्सेप्ट हो, त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी डे वानदेखि दिन्छौँ। भनेको उहाँहरूको आमदानी पनि भयो र उहाँहरूले काम पनि सिकिरहनु भएको छ। यो हामीले अहिले यो काम सुरु गरेका छौँ एज ए पाइलटिङ, यो सफल भएको छ, यसलाई हामी देशैभरि लान सक्छौँ, लाने हामी योजनामा छौँ। तर हामी त के भने, हामी व्यवसाय त, हामी त व्यवसाय गर्ने होटल चलाउने हो नि त, तालिम दिएर हिँड्ने हामी त होइनौँ होइन। त्यस कारणले यसमा सरकारसँग सहकार्य हुनु पर्यो। यो काम गर्दै बापत सरकारले हामीलाई के व्यवहार गर्ने त, आजको दिनसम्म केही पनि छैन। हेर्नुहोस्, हामीलाई नीति निर्माणमा अब हामीले सरकारले जुन अब सिटिभिटीबाट भनौँ, सरकारकोबाट जुन जनशक्ति उत्पादन हुन्छ, जस्तो मेरो रेस्टुरेन्टमा आएर काम गर्ने मेरो वेटर वेट्रेसहरू भनौँ न, उहाँहरूले थ्योरिटिकल ज्ञान त उहाँहरूलाई हुन्छ, व्यवहारिक त हुँदैन। अनि त्यसको करिकुलम बनाउनेदेखि नै, त्यसको तालिम दिने, करिकुलम बनाउने भन्ने कुराहरू त हामीसँग सहकार्य गरेको भए अझ व्यवहारिक हुन्थ्यो नि त भन्ने हाम्रो जिकिर हो होइन। सर्टिफिकेसन प्रमाणीकरण सरकारले गर्नुपर्छ, सरकारले नै गरोस् होइन। तर त्यसको अब हामीलाई के चाहियो त, इन्डस्ट्रीलाई होटललाई के चाहियो भन्ने कुरा त हामीलाई थाहा हुन्छ नि त, हामी उहाँहरूले यस्तो यस्तो भन्छौँ। अब त्यो कुराहरू अलिकति सहकार्य बढाउनुपर्छ। यसमा अब सरकारको टिबेट जुन तालिमको सम्बन्धी, टिबेट सम्बन्धी सरकारहरूको त्यो ऐन पनि बनिरहेछ अहिले होइन, त्यो सरकारले पास गरेर छिटै आउला। त्यो आएपछि अनि हामीले निजी क्षेत्रले के गर्नुपर्ने हो, सरकारले के गर्नुपर्ने हो, सहकारीको मोडल के भन्ने कुराहरू प्रष्ट रूपमा आउँछ कि, आजको दिनमा त्यो छ्यासमिस छ। त्यसले गर्दाखेरि फेरि पनि मैले भने मिसम्याच चाहिँ त्यो अवस्थामा अझ पनि छ।
3: विनायक सर, अब यो अलिकति रिसोर्ट र होमस्टेको बारेमा पनि जिज्ञासा पोख्न चाहन्छु म। जस्तै भिजिट नेपाल जति बेला सरकारले घोषणा गर्छ नि त्यो सिजन, अनि त्यति बेला चाहिँ यो एउटा चेन्ज सुरु हुँदो रहेछ क्या, यो होमस्टे खोल्ने, रिसोर्टहरू खोल्ने। अहिलेको समयमा चाहिँ त्यो होमस्टे र रिसोर्टहरूको अवस्था चाहिँ के छ नेपालमा?
4: अब मैले अहिले पनि एकछिन भनेको थिएँ, हामी कहाँ फर्मल इन्फर्मल सेक्टर एकदमै, फर्मल भन्दा इन्फर्मल सेक्टर बढी छ। जस्तो अब मेरै होटल, म एयरपोर्ट होटल चलाउँछु, मेरो एयरपोर्ट होटलको बाहिरका जति पनि फुल देखिने मेरो होटलहरू घर घरै होटलहरू छ कि, अब उहाँहरूको दर्ता प्रक्रियाहरू मलाई लाग्छ त्यो अब सरकारको जुन मापदण्ड छ नि, सरकारको मापदण्ड अनुसार कति भएको छ कति भएको छैन होला। अब यहाँ नेपालमा त के हुन्छ भने, तपाईँले सडकमा अब मोटरसाइकल लिएर जानुभयो भने तपाईँको अब ब्लू बुक चाहियो, हेलमेट चाहियो, आफ्नो ड्राइभिङ लाइसेन्स चाहियो, त्यो नभए पनि तपाईँ सडक जान सक्नुहुन्न। होटल खोल्नलाई लाइसेन्स पनि चाहिँदैन, तपाईँ वडामा दर्ता, वडामा प्यान नम्बर दर्ता गरिदिनु सिधियो। भनेपछि अब मोटरसाइकल चल्न चाहिँ लाइसेन्स चाहिने, होटल खोल्न लाइसेन्स नचाहिने जस्तो देखिन्छ क्या नेपालमा, त्यो अलिकति व्यवहारिक रूपमा हेर्दाखेरि। भनेको यसमा अलिकति सरकारले अलिकति हेरिदिनु पनि पर्छ। आजको भन्नुहोस् न, अब मैले फेरि अब सरकारलाई दोष लिएको होइन, अब नमिले कुरा त मिल्नुपर्छ, त्यसमा हाम्रो पनि दायित्व त्यतिकै हो, हाम्रो देश हो, हामी बसिने देश, हाम्रो यो हाम्रो पनि मातृभूमि हो, हामीले हाम्रो विकासको अधिकार हाम्रो पनि हो, सरकारले सहजीकरण गर्ने हो। आज नेपालको पर्यटन ऐन जसले नेपालको समग्र पर्यटनको विकासमा योगदान गर्छ, पर्यटन ऐन चाहिँ हाम्रो 2035 सालमा जारी भएको पर्यटन ऐन आज पनि त्यही छ भनेको हामी 47 वर्ष पुरानो पर्यटन ऐनमा हामी सञ्चालित छौँ। हुन त त्यसको अब ड्राफ्ट चाहिँ अब अहिले संसदमा छ, छलफलको विषयमा छ, तर अब त्यो चाहिँ नि नेपालको आउने पर्यटन ऐनले चाहिँ पर्यटन मैत्री हुनुपर्छ। नेपालमा जति बढी पर्यटन आउँछन्, जति बढी पर्यटक आउँछ तब न त्यो पर्यटन ऐन सफल हुन्छ। अब अहिले के हुन्छ, पर्यटन ऐनले चाहिँ अब पर्यटक हामी पर्यटन व्यवसायीलाई भन्दा पनि त्यहाँ काम गर्ने जुन अधिकारी पदाधिकारीहरू हुनुहुन्छ नि त्यहाँका सरकारी कर्मचारीहरू, उहाँहरूलाई सहज हुने किसिमले अब 3 महिना जरिमाना, 3 महिना जेल, यति हजार जरिमाना भन्ने धेरै कुराहरू एकदम कन्ट्रोल रोक्ने किसिमले अब अलिकति सबै कुराहरू एउटा रेजिमेन्टेड रूपमा देखिन्छ क्या त चाहिँ कुनै पनि ऐन कानूनहरू। त्यसरी पनि अब समय अनुसार चाहिँ हाम्रो देशमा यत्रो आमूल परिवर्तन भएको छ, जेएनजी आन्दोलनपछि त हाम्रो सोच पनि परिवर्तन गर्नुपर्छ। सोच चाहिँ हामीले पुरानै राख्ने, 2035 सालको पर्यटन ऐन लिएर हामी अगाडि बढ्ने, अनि हामी चाहिँ विकास आजै खोज्ने अनि सबै कुरा आजै खोजेर पाइँदैन भनेको त्यो व्यवहारमा पनि त्यो अनुसार मिलाउनु पर्यो। अब हाम्रो वातावरण पनि त्यो अनुसार बढ्नु पर्यो र हाम्रो सोच नै ठुलो कुरा हो कि सोच पनि परिवर्तन हुनुपर्छ।
3: विनायक सर, अब अलिकति यो सिजनको बारेमा पनि प्रसङ्ग राख्छु म। यो होटल व्यवसाय सधैँभरि बाह्रै मासै चल्छ, घाटा पनि हुँदैन, नाफाको बिजनेस हो भन्ने कुराहरू नागरिकको तर्फबाट सुनिन्छ, अब त्यस्तै हो कि अवस्था अलिक फरक हो?
4: अब हाम्रो जुन क्षमता हुन्छ, हाम्रो मैले भने अहिले 40 लाख पर्यटकलाई सेवा दिने क्षमता हामीसँग छ। हामी कहाँ पर्यटक, हाम्रो ग्राहक हो नि पर्यटक भनेर, हाम्रो ग्राहक चाहिँ नि जम्मा 12 लाखै हुनुहुन्न भनेपछि त 1/3 मात्रै हो नि त। तपाईँको कुनै पनि व्यवसाय ब्रिक इभिन चलाउनलाई 40% चाहिन्छ, तलब होला, बिजुली पानी होला, या त होइन धेरै कुरा हुन्छ नि त, कमसेकम हामीसँग 40% भन्दा तल छ भनेपछि त समग्रमा अब कुनै होटल त अब राम्रो पनि चल्या होला, 90% अकुपेन्सी होला। तर मैले देशैभरिको, म होटल संघ नेपालको अध्यक्षको हिसाबले मैले देशैभरि हेर्दाखेरि त एभरेजमा 1/3 हो, 30% हो। त्यो हुँदाखेरि त हाम्रो ब्रिक इभिनै भइरहेको अवस्था छैन अहिले। त्यसले गर्दाखेरि त अब यो म तपाईँलाई भनिहालौँ, अब जनयुद्धताका 2003-2004 सालतिर नेपालका ठूला ठूला नाम चलेका होटलहरू, नेपालको पर्यटनको एउटा गहनाको रूपमा हेरिने होटलहरू, जस्तो ब्लू स्टार भन्छु म, शेर्पा होटल भन्छु, हाम्रो नारायणी होटल बन्द भएको थियो नि त, होइन? किन बन्द भयो? बजार थिएन, घाटा खानुभन्दा बन्द गर्नु सजिलो भयो। आजको दिनमा मैले जुन क्रस रोड भने नि, हामी पनि त्यही क्रस रोडमा छौँ, होटल एकपछि अर्को नयाँ नयाँ, अब अगाडि बढ्ने हो कि बन्द गर्ने भन्ने पनि क्वेसन छ कि हामीलाई। अब त्यस कारण आजको दिनमा चाहिँ जब हामीले पर्यटक ल्याउन सक्दैनौ, हाम्रो एयरपोर्टले हामीलाई साथ दिइरहेको छैन, बाटोघाटोले साथ दिइरहेको छैन, काठमाडौँ एयरपोर्टले मात्रै ल्याउने हो नि त आज 12 लाख। हुन त हामीसँग अब भैरव र पोखराको एयरपोर्ट पनि बनिया छ, अन्तर्राष्ट्रिय एयरपोर्ट बनिया छ, घाममा सुकेर बसिरहेको छ, अस्ति भर्खर एकदम सुखद कुरा हाम्रो फ्लाइ दुबईले पोखरा सुरु गरिरहेको छ बल्ल, त्यसलाई हामीले कन्टिन्यू गर्न पाएको खण्डमा त पर्यटक ल्याउनु त गाह्रो होइन नि त। दुईटा एयरपोर्ट त चलेकै छैन, पोखरा र भैरवा, अनि हामीलाई भारतको जोड्ने हाम्रो बाटोघाटोहरू अब स्तर उन्नति भइरहेछ, बाटो कम्प्लिट भइसकेका छैन, फेरि हाम्रो बेला बेला प्राकृतिक विकोप यस्तो प्रकोपहरू आइरहेको हुन्छ हामीलाई, होइन? यसले गर्दाखेरि हामीले एउटा, मैले सबै कुरा केमा जोडिन्छ भन्दाखेरि हामी कसरी अगाडि बढ्ने हो, योजना हो नि त, हामी 5 वर्षसम्म कसरी जान्छौँ, यदि एउटा एयरपोर्ट बन्छ, यदि एउटा होटल बन्यो, हामी म्यान पावर ट्रेनिङ यसरी गर्छौँ, हामी यसरी अन्तर्राष्ट्रिय प्रमोसन गर्छौँ भन्ने कुरा हामीसँग छ त भने छैन नि। आज नेपाल टुरिज्म बोर्ड जसलाई चाहिँ पर्यटन विकासको जिम्मा दिएको छ नि त, नेपाल टुरिज्म बोर्डको आजको दिनसम्म मलाई लाग्छ त्यहाँ सिइओ हुनुहुन्न, अनि त्यहाँ अब त्यहाँको बजेट जुन हुन्छ नि, यो आर्थिक वर्ष सुरु भएको अब साउन भदौ असोज महिनामा छौँ हामी, होइन? त्यहाँको बजेट आजको दिनसम्म रिलिज भएको अवस्था छैन, पास त भयो भने सुन्छु, रिलिज भएको अवस्था छैन। आजको दिनमा त यो हाम्रो भटेको इसुको बारेपछि त त्यो टुरिज्म बोर्ड त एकदम एक्टिभ भएर भारत र चीनमा त म्याक्सिमम प्रमोसन गर्नु बेला हो नि त अहिले हामीले गरिरहेको छैनौँ भनेको यो विकृतिहरू व्यवस्थापकीय कमजोरीहरू धेरै छन् होइन यसलाई मिलाउँदै गयो भने त मैले भनिहालेँ अब हाम्रो क्षमता हामी लगानी चाहिँ एकपछि अर्को गर्ने त्यसलाई एउटा राष्ट्रिय कार्यनीति कार्ययोजना बनाएर हामी अगाडि बढेको खण्डमा हामीले कायापलट गर्न सक्छौँ भने त्योबाट हामी वञ्चित छौँ अब त्यो नै हाम्रो दुर्भाग्य विडम्बना हो
3: सर अलिकति आउट अफ ट्र्याक प्रश्न पनि गर्न चाहन्छु एउटा राम्रो तारे होटल कुनै ठाउँमा बन्न थाल्यो अथवा बन्यो भने अब त्यो वरपरको जग्गा जमिन होइन स्थानीय रोजगारी विशेष गरी जग्गा जमिनको कुरा गर्न थालेँ मैले त्यसको भाव पनि वात्तै बढ्छ भन्छन् नि
4: एकदम अब त्यो त हामीले तपाईँ त हामीले प्रुभै गरेर देखाइसकेका छौँ नि जस्तो ठमेलको काठमाडौँ गेस्ट हाउस ठमेलमा आज केही दशक अगाडि खुल्यो ठमेल आजको जुन स्वरूप आयो ठमेलको त्यो अब संसारको टुरिज्म म्यापमा ठमेल त एकदम प्रोमिनेन्ट रूपमा आइसकेको छ त्यो सबै सुरुवात कहाँबाट भयो एउटा गेस्ट हाउस काठमाडौँ गेस्ट हाउस खोलेर भयो दरबार मार्ग अन्नपूर्ण होटल खोलेर भयो ऊ हाम्रो नगरकोट हाम्रो क्लब हिमालय खोलेपछि नगरकोट जुन अवस्थामा छ नि नगरकोट जस्तो ठाउँ त हाम्रो देशमा कति छ कति छ अब सयौं छन् भनौँ न तर त्यहाँ एउटा होटल अब खुल्यो हाम्रो हिमालय क्लब हिमालय खोलेपछि आज नगरकोट भयो त्यही रूपमा हाम्रो उता हेर्नुहोस् हाम्रो धुलेखेल अब यो दृष्टान्त धेरै छ अब जब होटल खोलेपछि त्यो बस्ती विकास हुन्छ बजार विकास हुन्छ त्यहाँको विकासको लहर त्यहाँ चल्छ नि होइन नेचुरली अब जब त्यो सबै कुरा विकास भइसकेपछि त त्यहाँको बजार भाउ त्यहाँको जग्गा जमिन सबै कुरा बढ्ने नै भयो नि हो त्यस कारणले श्रेय चाहिँ त्यो होटेलबाट धेरै विकासहरू भएको हामी दृष्टान्त जति पनि नेपालमा छ हो त्यस कारणले होटेल त्यो रूपमा पनि हेर्नुपर्छ
3: मिनाक्षर हामीले काठमाडौँ महानगरपालिकासँग पनि समन्वय गऱ्यौँ कुनै बेला यो रोजगार सिट मेला होइन त्यसमा पनि त्यस्ता कार्यक्रमहरू चाहिँ प्रभावकारी भयो कि भएन किनकि वर्षेपछि उहाँहरूले कार्यक्रम त आयोजना गरिरहनु भएको छ रोजगारदाताहरूलाई पनि लिङ्क गर्नु भएको छ कतिको प्रभावकारी छन् अब किन जोड्न लागेको भन्दाखेरि पालिका त छन् नि पालिकाहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ भन्नेमा चाहिँ यसमा अलिकति म फोकस गर्न चाहेँ
4: अनि पालिकाको एउटा मुख्य काम चाहिँ यो रोजगार सृजना गर्ने तालिम दिने कुराहरू पनि हो उहाँसँग हामी नजिकबाट काम गरेका छौँ तर अब मैले भने नि कुरा कहाँ रहन्छ भने एकपटक दुईपटक मात्रै गरेर यस्तो कुराहरू पुग्दैन यो त वर्षैभरि एउटा योजनाबद्ध किसिममा जानुपर्छ नि त त्यस कारणले उहाँ र हाम्रो चाहिँ एउटा योजनाबद्ध भनौँ न पाँच वर्षको अब नयाँ चुनाव भइसकेपछि जुन मेयर साहब पाँच वर्षलाई आउनुहुन्छ हो त्यो कार्य समितिले त्यो मेयर साहबको जुन टिमले पाँच वर्षको यो हामीसँग एउटा सहकार्य गर्दाखेरि रिजल्ट राम्रो हुन्छ किनभने उहाँले गर्नुपर्ने अब अहिले त पटकै भइरहेको छ होइन अब रोजगार मेला भयो पटकै भयो हामीले गऱ्यौँ केही मान्छेलाई हामीले रोजगार पनि दिएछौँ त्यसपछि के त फेरि भ्याकुम त भइहाल्छ हो त्यस कारणले अलिकति योजनाबद्ध किसिममा जानुपर्छ उहाँहरूसँग अब हाम्रो प्रदेश सरकारसँग स्थानीय निकायसँग हाम्रो धेरै कहाँ सहकारीहरू भएको छ त्यसरी नै हामीले काम अलिक योजनाबद्ध किसिममा हामीले कहाँ जान्छौँ गन्तव्य नै हाम्रो पहिल्याएर हामी हाम्रो गन्तव्य यहाँ हो त हामी यहाँ जान्छौँ भनेर सुरुवात गर्दा राम्रो हुन्छ
3: भनेपछि मास प्रोडक्सन चाहिँ जे अपेक्षा गरिएको थियो त्यो चाहिँ छैन
4: अब भएको छ नभएको होइन तर मैले भनिहालेँ नि अब समग्रमा के देखिन्छ भने हामीले खोजेको मान्छे पाइरह हुँदैनौँ बजारबाट रोजगार खोजे उहाँले पनि पाइरहनु भएको छ पाइरहनु भएको छैन भने सरकारको अब त्यो समय नगरपालिकाको स्थानीय निकाय अब प्रदेश सरकारले पनि त व्यवस्थापकीय क्षमता बढाउनै पर्यो नि त होइन किनभने त्यो स्थिति आज पनि छ नि त त्यसमा हाम्रो पनि कमी कमजोरी छ होला त्यही हामीले पनि सुधार्नुपर्छ भने सुधार्नु पर्यो र हामीले खोजे मान्छे पाउँदैनौँ बजारले रोजगारी खोजेको उहाँले पनि पाइरहनु हुन्छ विदेश गइरहनु भएको हुन्छ अनि विदेशी ल्याएर काम गरिरहेछौँ हामीले भनेको कुरा त नमिलेकै हो त
3: यहाँको म्यान पावर स्किप भएर विदेश गइरहेको छ विदेशलाई चाहिँ ल्याएर चाहिँ हामीले यहाँको रकम बाहिर
4: यो सर्कल हामीले तोड्नु पर्यो यो सर्कल तोड्नलाई त हामी सामूहिक रूपमा हामीले एउटा योजनाबद्ध ढङ्गमा काम गर्नै पर्छ त्यो नै अलिकति खड्किया हो नि त आजको दिनमा
3: मिनाक्षर अब रसुवाबाडीको विपदको कुराकानी पनि गरौँ एक महिना भइसकेको छ तपाईँले अफ द रेकर्ड कुराकानी गर्दाखेरि तथ्याङ्क आउने क्रममा छ भन्ने कुरा गर्नुभएको थियो सर्फेसले हेर्दाखेरि कतिको क्षति भयो होटल व्यवसाय र कस्तो असर पर्यो
4: अब कुनै पनि प्रकोपमा सबभन्दा एकदमै क्षति बिहोर्ने भनेको पर्यटन क्षेत्र नै हो होइन अब यसमा यसपालि त अब धेरै ठाउँमा अब बस्ती नै उजाड भएको छ बस्ती नै बगेको छ अब एउटा प्रारम्भिक एउटा कार्यदलले काम गरेका छ हाम्रो अस्ति हाम्रो माननीय पर्यटन मन्त्रीजीलाई त्यो रिपोर्ट पनि हामीले बुझायौँ त्यो रिपोर्टले चाहिँ के भन्छ भन्दाखेरि झन्डै 52 अरबको क्षति छ अब यो प्रारम्भिक हो यो होइन अहिले त किन मान्छेहरू चाहिँ ट्रमामा हुनुहुन्छ, उहाँहरूको परिवार बगिया छ, घर बगिया छ, अब उहाँलाई त्यसलाई कति क्षति भयो भनेर सुन्ने कुरा पनि भएन। हाम्रो यो इस्टिमेट अनुसारको आउँदाखेरि 52 अरब देखिया छ, त्यसमा खास गरिकन बिल्डिङ होटेल बिल्डिङहरू होटेल चाहिँ अब गेस्ट हाउस लजेस टाइपका धेरै छन् होइन। त्यसपछि अब त्यहाँको बाटोघाटो के छ, त्यहाँको ट्रेकिङ ट्रेलहरू बगिया छ होइन, त्यसलाई पनि अप्ठ्यारो पारिया छ। र अनि हाम्रो सम्पदाहरू, हाम्रो पुरातात्विक, हाम्रो सांस्कृतिक, हाम्रो प्राकृतिक सम्पदाहरू जति छ नि त्यो पनि क्षति भएको छ। तिनवटा क्षेत्रमा हेर्दाखेरि झन्डै 52 अरबको क्षति छ, त्यो सरकारमा रिपोर्ट गइसकेका छ। हाम्रो यो प्राधिकरण जुन विपद प्राधिकरणमा त्यो रिपोर्ट पनि गइसकेका छ, त्यसको प्लानिङहरू भइरहेछ। अब यो जुन कुरा जनधनको क्षति भएको छ त्यसको अब पुनर्निर्माण के गर्छौँ, त्यसलाई अब हामीले कसरी अगाडि बढ्ने भन्ने कुरा योजनाहरूमा पनि हामी काम गरिरहेछौँ अहिले। त्यस कारणले जे भयो त्यो राम्रो भएको छैन, त्यसले गर्दाखेरि एउटा बाह्य विश्वमा के पनि गयो भने अब फेरि हाम्रो दसैँ तिहारको ठ्याक्कै अगाडि अब सिजन पनि छ। अहिले बाहिर कस्तो मेसेज गएको छ भने नेपाल चाहिँ नि अब धेरै बिग्रिया छ, नेपाल जान हुन्न भन्ने मेसेज पनि बाहिर गएको छ। त्यसमा हामीले चाहिँ त्यो त एउटा क्षेत्रमा मात्रै हो नि, भुटेकोसी रसुवा नुवाकोट धादिङमा मात्रै केही क्षेत्रमा मात्रै हो, अरू नेपाल त नर्मलै छ नि। अब फेरि 3-4 दिनको पानीले पनि केही बिगारेको छ, यसमा चाहिँ नेपाल ठिक छ, नेपाल आउनलाई क्यान्सल गर्नु पर्दैन भन्ने मेसेज चाहिँ हामीले संसारभरि प्रवाह गरिरहेछौँ। यसमा अब आशा गरौँ हामी छिटै नै योभन्दा अगाडि पनि अब यस्ता प्राकृतिक घटनाहरू बेला बेला भइ पनि रहेछ होइन। जस्तो हामी 72 सालको भूकम्प आएको थियो, त्यसपछि अब कोभिड आयो, त्यो बेला पनि हामीले यसरी नै अगाडि आएको हामीसँग अनुभव छ, क्षमता छ, यसरी हामी अगाडि बढेको छौँ। आशा गरौँ हामीले छिटै नै यसबाट हामी पार पाउन सक्छौँ।
3: मिनाक सर, अबको सिजन भनेको आन्तरिक र बाह्य पर्यटक बढ्ने बेला हो नेपालमा। अब विशेष गरी आन्तरिक दसैँ तिहार अब लामो छुट्टी हुन्छ र होटलहरूमा चहलपहल बढ्छ, र अहिलेको विपदले चाहिँ आउँदै गरेको सिजन भनौँ अथवा दसैँ तिहार ठ्याक्कै भन्नुपर्दाखेरि दसैँ तिहार छठ यो सिजनमा केही असर गर्न सक्छ कि सक्दैन
4: अथवा यथावत अवस्था हुन्छ? अब आन्तरिक पर्यटन त अब हाम्रो नेपालमै बस्ने हामी नेपालीहरू त बुझेकै छौँ होइन। अब त्यो क्षेत्र अब त्यो रसुवा जाने, अब नुवाकोट जाने, धादिङ जाने त्यो बाटोमा केही अवरोधहरू छन्, त्यसलाई बिस्तारै अब हामी सक्दो छिटो सरकार पनि लागिपरेको छ, हामी निजी क्षेत्र पनि लागेका छौँ, त्यो क्षेत्र केही गाह्रो अप्ठ्यारो होला। अन्यथा अरू बाह्य अरू अन्यत्र त सबै नर्मलै छ नि। तपाईँले भन्नुभएको अब दसैँ तिहार छठ पछिको जुन मौसम पनि राम्रो हुन्छ, आन्तरिक पर्यटन जुन बढ्ने समय हो त्यसमा मलाई लाग्छ पहिला जस्तो छ त्योभन्दा बढी हुन्छ यसपालि। यसमा सरकारसँग हाम्रो निवेदन पनि के पनि गरिरहेछौँ भने योभन्दा अगाडि सरकारले चाहिँ देश दर्शन कार्यक्रम भनेर जस्तो खास गरिकन निजामती कर्मचारीहरूलाई केही दिनको छुट्टी दिएर घुम्न पठाउने जुन परिपाटी सरकारले घोषणा गरेका छ, त्यसको नियमावली बनाएर कार्यविधि बनाएर त्यो लागू गरेको खण्डमा त्यसले पनि एउटा राम्रो मेसेज जान्छ। र अन्तर्राष्ट्रिय रूपमा चाहिँ के हुन्छ भने नेपाल धेरै आउने पर्यटकहरू चाहिँ ट्रेकिङको लागि आउने, माउन्टेनियरिङको लागि आउने, अब राफ्टिङको लागि आउने भने एडभेन्चरको लागि साहसिक पर्यटनको लागि धेरै आउनुहुन्छ नि। अब उहाँहरूले साहसिक पर्यटक जुन जसको लागि आउनुहुन्छ नेपाल, उहाँहरू जस्तो यो अहिले भुटेकोसीको जुन बाढी भन्दा उहाँ त्यो त उहाँहरूलाई नर्मल हो, किन अब हिमाल चढ जाने मान्छे त 50% बाँच्छु 50% मर्छु भनेर आउँछ नि होइन, उसलाई त्यो त्यति आँट लिएर आएको मान्छेहरू हुन्छ भनेको यो चाहिँ उहाँहरूलाई नेपाल आउने आधाभन्दा बढी पर्यटकलाई चाहिँ साहसिक पर्यटकमा आउने भए हुनाले यो कुराहरू उहाँहरू अध्ययन गरेर यो एक्सपेक्ट गरेर आउँछ कि नेपाल जाँदाखेरि मलाई मैले यस्तो यस्तो यस्तो भोग्नुपर्छ, त्यसको लागि ऊ मेन्टली प्रिपेयर भएरै आएको हुन्छ भनेको त्यसलाई अझ हामीले मेसेज चाहिँ दिनैपर्छ राम्रोसँग, अझ मेसेज गरेर व्यवस्थापकीय क्षमता बढाएको खण्डमा यसले पनि बिस्तारै हामीले आफ्नो क्रममा आफ्नो लयमा हामी फर्किन्छौँ भन्ने नै हामीले ढुक्क छ।
3: भनेपछि आउँदै गरेको यो जुन चाडपर्व छ यसमा चाहिँ चहल पहल घट्दैन?
4: अब अलिकति मान्छेलाई साइकोलोजिकल मनोवैज्ञानिक त परिहाल्छ, यत्रो आफ्ना दिदी बहिनी दाजुभाइहरू यस्तो यत्रो पर्नु भएको छ होइन, कति त अझ अहिले खोजीमै हामी छौँ, अझ पनि कति हराइरहनु भएको छ, त्यो आफ्नो ठाउँमा छ, तर जीवन चल्न त पर्यो नि। अब सधैँ अब एउटै कुरा लिएर बस्ने कुरो पनि भएन, जीवन चल्ने प्राकृतिक नियमै हो, त्यस कारणले दसैँ तिहारपछि चाहिँ क्रमिक रूपमा यो अगाडि बढ्छ।
3: सर, अघि तपाईँले भन्नुभएको थियो पर्यटन बोर्डले चाहिँ जुन प्रवर्धन गर्नुपर्ने थियो, प्रचार गर्नुपर्ने थियो, अवस्था अरू ठाउँमा भनौँ प्रभावित क्षेत्र बाहेक अरू ठाउँमा चाहिँ सामान भएको छैन भन्ने कुरा गर्नुभएको थियो, हामीले हाम्रो तर्फबाट चाहिँ के गरिरहेछौँ?
4: होइन, पर्यटन बोर्डले पनि भनेको छ किन हामी सहकारी गर्छौँ भने सरकारसँग त्यो एउटा हामी नेपाल कलिङ नेपाल नाउ भन्ने क्याम्पेन चलाइरहेछौँ होइन, त्यसमा अब देश विदेश हाम्रो एमबिसीहरूले पनि गरिरहेछ, तर अझ पनि पुगेका छन् भन्ने मात्रै हो। जस्तो हामीले के गर्नु पर्थ्यो भने अब पर्यटन दिवस मनायौँ, विश्व पर्यटन दिवस मनायौँ, त्यसमा चाहिँ अलिक ठुलो रूपमा विदेशीहरूलाई, नेपाली त हामीले बुझेकै छौँ नि, विदेशीहरूलाई यो कुराहरू आश्वस्त गर्नु पर्थ्यो। नेपाल आउँदाखेरि अब कुनै संकट कुनै गाह्रो अप्ठ्यारो छैन, अब त्यो क्षेत्रमा रसवाल क्षेत्रमा छ अन्न छैन भन्ने कुराहरू हामीले त्यो अझ कम हिजो धेरै गर्न सकेन त्यो एउटा, अनि हाम्रो एम्बेसीहरूलाई इन्भल्भ गर्नुपर्छ यसमा, त्यसरी हामी अगाडि बढेको भए अझ राम्रो हुन्थ्यो। अब टुरिज्म बोर्ड अब आफ्नै उहाँहरूको आन्तरिक नै व्यवस्थापन अझ मिलाउनै पर्ने छ कति कुराहरू, होइन मैले भनिहालेँ बजेटको कुराहरू छ, त्यो मिलाएर अब हामी उहाँहरूसँग सहकार्य गरेर अगाडि बढेका छौँ, अझ योभन्दा प्रभावकारी ढङ्गमा जानुपर्छ। एक महिना अस्ति भदौ 10 गते भएको घटना, जस्तो हाम्रो होटल सङ्घले चाहिँ उहाँहरूलाई सम्झेर हामीले केही कार्यक्रमहरू गर्यौँ, हामीले सरकारलाई के भनेका थियौँ भने जहाँ यो घटना घट्यो रसुवामै, रसुवामै एउटा एउटा हामीले एउटा जहाँ बढी मान्छेको हताहत भएको छ त्यो ठाउँमा चाहिँ हामीले एउटा मेमोरियल बनाउनु पर्छ कि, हामीले घोषणा गर्नुपर्छ एटलिस्ट जो जो त्यहाँ दिवंगत हुनुभएको छ उहाँहरूको नाउँ अङ्कित गरेर हामीले एउटा मेमोरियल बनाइदिएको भए राम्रो स्ट्रङ मेसेज जान्थ्यो। त्यो सरकारले गर्छ, हामी पछि लागिरहेछौँ, अझ गर्छौँ, त्यो हुन त अब 2-4 महिना पछि गर्दाखेरि पनि नहुने त होइन, तर हिजो गर्दा अझ म रेलेभेन्ट हुन्थ्यो नि। जस्तो हामीले हिजो के भनेको थियौँ भने अब पितृपक्ष हिजोबाट सुरु भएको छ 16 श्राद्ध होइन, अनि फेरि उहाँहरूको एक महिना ठ्याक्कै भएको छ नि, हाम्रो देशमा एक महिनामा मासिक गर्ने चलन पनि छ नि, त्यो गरे भए रेलेभेन्ट पनि हुन्थ्यो। अब सानो कार्यक्रम त गऱ्यौँ तर यसलाई त्यो रूपमा गरे भए अझ उहाँहरूको अब उहाँहरूको आफन्तहरू विदेशी पर्यटकहरूको आफन्तहरू जो त्यहाँ हराउनु भयो जो जस्तो दिवंगत भइसक्नु भएको छ उहाँहरू नेपालमा आएर पति यहाँ उहाँहरू यहाँ हेरेर पनि जानुभएको छ उहाँहरूलाई उहाँहरूको पनि साथ सहयोग हामी लिन सक्थ्यौँ कि त्यो यस्तोमा चाहिँ त्यसले राम्रो मेसेज जान्थ्यो। अब ठिक छ, इट्स नेभर टु लेट, हामी अगाडि प्लान गरेर अगाडि बढ्छौँ यसमा।
3: प्राकृतिक विपत्ति होस् वा आन्दोलनको कुरा किन नहोस्, अघिल्लो चोटि भनौँ अघिल्लो वर्षको जेएनजी आन्दोलनमा पनि ठूला तारे होटलहरूमा ठूलो क्षति पुग्यो, र यसपालिको भोटेपछि भनौँ अरू क्षेत्रमा भनौँ प्राकृतिक विपद अहिले पनि यो जुन अहिलेको मौसम प्रणालीले जति क्षति भएको छ होटलहरू पनि त्यसमा परेका छन्, त्यसको पनि केही समयमा आउला तथ्याङ्क। तपाईँले भन्नुभएको थियो बाहिरी लगानी बढ़िरहेको छ होइन, आकर्षित भइरहेका छन् लगानीकर्ताहरू, अब अहिलेको घटनाले उनीहरूलाई केही प्रभाव पार्छ कि पार्दैन त्यो क्षेत्रमा?
4: अनि यस्तो घटनाहरू त संसारमा जहाँ पनि भइरहेको हुन्छ, प्राकृतिक अब मानव सृजित पनि, अब कति ठाउँमा त लडाइँ पनि परिरहेको हुन्छ नि। हो अहिले अब संसारले कसो गर्छ भन्दाखेरि यस्तो समस्या हुँदाखेरि हामी त्यसको व्यवस्थापन कति छिटो र कति प्रभावकारी ढङ्गमा गर्छौँ भन्ने नै हेर्ने हो नि त। हामीले त्यसलाई प्रभावकारी ढङ्गमा अब भइसक्यो त होइन, मान्छे दिवंगत भइसक्यो, मान्छे हराइसक्यो, प्रकृति प्रकोप परिसक्यो, अब त्यसबाट माथि आउनुले त व्यवस्थापकीय पक्ष स्ट्रङ गरेर अगाडि जाने हो भनेको यो एउटा घटना हो होइन। यस्तो घटना नेपालमा पनि धेरैचोटि भइसकेका छ, यसलाई चाहिँ अब यसले भोलिका सम्भावना जुन तत्काल रूपमा देखिया छ नि, मैले फेरि पनि भनिहालेँ हामी चीन र भारतको बीचमा भए हुनाले पर्यटकीय सम्भावना व्यापक छ। हामी कहाँ चाहिँ जस्तो अब गरमको कुरा गर्नुहुन्छ भने भारतमा 50 डिग्री तापक्रम हुँदाखेरि हामी कहाँ 25 डिग्री हुन्छ 20 डिग्री हुन्छ नेपालमा, हो त्यो ठाउँ त नेचुरली डेभलप भइहाल्छ नि, भारतीयहरू खर्च गर्न सक्नु, नेपाल उहाँहरूलाई नजिक छ, उहाँहरूको अब सबै कुरा खानापिना संस्कृति धेरै कुरा मिल्ने भए हुनाले नेपाल ल्याउन धेरै सकिन्छ। हामी त के भने कुनै होटेल अथवा रिसोर्ट मात्रै होइन, जुन हाम्रो यो बीचको हाम्रो लोकमार्ग छ नि, हाम्रो पहाड़ी लोकमार्ग, त्यहाँ चाहिँ मध्य पहाड़ी लोकमार्गमा जुन टेम्परेचर हुन्छ 20 डिग्री 25 डिग्री हुन्छ एकदम जेठ वैशाखमा पनि, त्यहाँ चाहिँ होटेल रेस्टुरेन्ट मात्रै होटेल रेस्टुरेन्ट रिसोर्ट मात्रै होइन, त्यहाँ हिल स्टेशन जुन इन्डियनहरूले जुन सिमला देहरादुन मसुरी भनेर जुन हिल स्टेसनको जुन परिक्रमा गर्छन् दार्जिलिङ भने जस्तै, त्यस्तो लगानी गर्ने मान्छेहरू हामीसँग हुनुहुन्छ कि भारतीय मूलका जो दुबईमा बस्नुहुन्छ, त्यो त हामी उहाँहरूलाई आकर्षण गर्नु पर्यो नि त, सरकारी नीति नियम हुनु पर्यो, करका कुराहरू प्रष्ट रूपमा हुनु पर्यो, कति कुरा अल्मलिया पनि हो त्यो त मैले भनिहालेँ, त्यसलाई एउटा मास्टर प्लान टुरिज्म मास्टर प्लान भइदिएको खण्डमा मैले अब मध्य पहाड़ी लोकमार्गमा ठूल्ठूला योजना गर्न सकिन्छ, मेगा प्रोजेक्ट जुन खरबमा जाने मेगा प्रोजेक्ट गर्न सकिन्छ, मैले होटल यो साना होटेल रिसोर्टको मात्रै कुरा गरिनँ, अब ठूल्ठूला खरबी खरबमा, अनि नेपाल चाहिँ माउन्ट एभरेस्टको देश होइन, हामी कहाँ अल्पाइन एक्टिभिटिज एकदम धेरै हुनुपर्ने तर छ त छैन नि, जस्तो अब इटालीमा स्विजरल्याण्डमा अब फ्रान्समा जुन अल्पाइन एक्टिभिटिज स्की नै भन्नुहोस् न, त्यहाँ चाहिँ धनाढ्य एकदम अरबपतिहरूले गर्ने कुराहरू हो नि त, प्राइभेट प्लेन भएको मान्छेहरू, त्यस्तो मान्छे हामी कति ल्याउन सक्छौँ, कति लगानी गरिदिनु पर्यो. अब त्यो त्यो क्षेत्रमा चाहिँ अब युरोपियनहरू खास गरी इटालियन, अब जर्मन, फ्रेन्च, उहाँहरू लगानी, स्विसहरू लगानी गर्न इच्छुक हुनुहुन्छ क्या त्यो ठाउँमा, अल्पाइन स्पोर्ट्स डेभलप गर्नलाई, किनभने संसारको सबभन्दा खर्चिलो स्पोर्ट्स हो त्यो अरबपतिहरूले गर्ने, त्यसको त नीति नियम लगानीका कुराहरू हुनु पर्यो नि त. अब त्यसमा चाहिँ हामीले काम गरी सरकारमा गरिरहेको छौँ, सरकारलाई दोष मात्रै दिएर हुन्न, सरकारलाई पनि अब सहजीकरण त अब गर्ने हामी निजी सदस्य पनि हो. यसरी अगाडि बढेको खण्डमा चाहिँ हामीले धेरै ल्याउन सक्छ. फेरि पनि म भनिहाल्ने, त्यस कारणले हाम्रो टुरिज्म मास्टर प्लान, हामी 5 वर्षमा हाम्रो गन्तव्य के भन्ने कुरा प्रष्ट भएको खण्डमा यस्ता कुराहरू हामी धेरै ल्याउन सक्छौँ.
3: सर, अन्तिममा चाहिँ जति पनि युवाहरू हुनुहुन्छ, के सन्देश दिनुहुन्छ त्यति मात्रै?
4: युवाहरू यो देशको कर्णधार, भोलि उहाँहरू, यो देश उहाँहरूको हो, उहाँहरूले कसरी अगाडि लाने, उहाँहरूले चन्द्रमा पुर्याउने हो कि अब के गर्ने भन्ने कुराको उहाँहरूको हातमा छ. त्यस कारणले म के भन्छु भने यो देश हाम्रो हो, सम्भावना व्यापक छ. अब त्यसले गर्दाखेरि आफूले सक्ने कुराहरू हामीले गर्नुपर्छ. र मैले भनिहालेँ, यो जमानामा चाहिँ सूचनाको युग हो, यो देशमा के हुन सक्छ, यो देशमा के हुन सक्दैन भन्ने कुराहरू हामीले बुझ्नु पर्यो. र यो देशमा हुनेसम्म हामीले गर्न सक्छौँ, किनभने यो देश बनाउने मान्छे अरू कोही पनि होइन, विदेशी आएर केही डोनेसन दिन आउँछ होला, उसको आफ्नो स्वार्थ हुन्छ, स्वार्थ परेको गइहाल्छ. यो देशमा त हामी बस्ने हो भने त हामीले गर्ने हो, हामीले नै अगाडि बढाउने हो. त्यस कारणले उहाँहरूले आफ्नो देश चिनेर आफ्नो जुन क्षमता छ, क्षमताको भरपूर उपयोग गरेको खण्डमा हामी पनि कोही भन्दा पछि पर्नेवाला छैनौँ. अहिलेको जुन नयाँ पुस्ताको जुन हामीसँग सरकार छ, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुरा देखाउनु भएको छ नेतृत्व हो, उहाँबाट अनुकरण गरेर हामीले धेरै गर्न सक्छौँ. त्यसमा हामी उत्साहित छौँ, त्यो उत्साह थपिँदै जाओस्, किन तपाईँहरू युवा पुस्ताहरूले त्यसमा हामीले गरेको होस्टे, अब पछिल्लो पुस्ता गरेको, हाम्रो पुस्ताले गरेको होस्टेमा तपाईँहरूले हैसे गर्नु भनेको खण्डमा हामी धेरै अगाडि जान सक्छौँ. र पर्यटन क्षेत्र चाहिँ आर्थिक समृद्धि दिने एउटा मजबुत क्षेत्र हो, यसले देशलाई कायापलट गर्न सक्छ छोटो समयमा.
3: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद.
4: हस् धन्यवाद मलाई मौका दिनुभएकोमा.
2: उहाँ हुनुहुन्थ्यो होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाह. देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे कुराकानी गर्यौं. देश परदेशको आजको समय सकिन लाग्यो. कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद. भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु. नमस्कार.
5: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत.
7: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ.

0: जनता केबल पांच दशक देखि
1: काम को टेंशन छाती थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
6: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
7: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
7: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
9: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
10: रेडियो भेरी एफएम।
11: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरूद्ध सड़क खुलाउन काम तीव्र। बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण। सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा। परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हेरात बीच भेटवार्ता। स्पेस एक्सको स्टार स्थित पहिलो पटक पृथ्वीको कक्षमा। 14 प्रयासमा 26 स्टारलिंक उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल। र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो श्रीलंका सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारेको जनाएको छ। रोशी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण चार दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सड़क कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध छ। राजमार्गको चौकी डाँडा घुमाउने गिम्दीबेसी 400 बेसी लगायतका ठाउँमा रोशी खोलाको कटान तथा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाड़ी धुलीखेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरूद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपाल तथा काठमाण्डतर्फ छुट्ने गाड़ी र यात्रु प्रभावित भएका छन्। कान्ति लोकपथ र टीका भैरव चार गरे सड़क खण्डको पहिरो हटाएर सड़क संचालनमा ल्याएको सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभयो। यस्तै धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीर र चालिसीमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ। कृष्णवीर खण्ड पूर्ण रूपमा दुईतर्फी खुलाउन 3-4 दिन लाग्न सक्ने सड़क विभागको अनुमान छ। यस्तै मकवानपुरको हेटौडा भैसे भीमफेदी फाखेल काठमाण्डु सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ़ मुगलिन सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिवन राजपथ सड़क खण्डको झारफेडामा खसेको पहिरो हटाई एकतर्फी सञ्चालन गरिएको छ। दुईतर्फी खुलाउन काम भइरहेको छ। बाढ़ी पहिरोले देशका विभिन्न ठाउँमा मुख्य राजमार्ग अवरूद्ध हुँदा यात्रुको आवत जावत तथा मालवस्तु ढुवानीमा ठूलो असर परेको छ। गएको बुधबारदेखि अस्ति आइतबारसम्मको वर्षाले धेरैजसो राजमार्ग अवरूद्ध भएका हुन्। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ। वर्षाले सबैभन्दा धेरै प्रभाव यही करिडोरमा पारेको छ। कालीगण्डकी करिडोर अन्तर्गत मालडुंगा मेनी जोमसोम कोरला सड़क खण्डमा धेरै क्षति भएको छ। यो सड़क खुलाउन अझै 3 दिन लाग्न सक्ने प्रारम्भिक अनुमान छ। यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सड़कमा पनि क्षति पुगेकोले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल 8 तथा बुर्तीबाङ पाती हाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क सञ्चालनमा आउन पनि अझै केही दिन लाग्नेछ। त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला राँका तथा बाङ्गे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। प्रहरी तथा प्रशासनले अवरूद्ध विभिन्न सड़क खुलाउने प्रयास गरिरहेको जनाएका छन्। यात्रामा निस्कनु अघि सम्बन्धित क्षेत्रको सड़क अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ। देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि नै र मध्य क्षेत्रमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। गएको शुक्रबार शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिदा ज्यान गुमाउनेको संख्या 12 पुगेको हो। 1 जनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक तारा खोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिदा 2 जना 55 वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका 2की 79 वर्षीय नरमाया रोकाको ज्यान गएको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो। सिपमा पहिरोबाट पुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको हो। त्यस्तै शनिबार तारा खोलामा 1 जनाको ज्यान गएको थियो भने आइतबार तमान खोला गाउँपालिकामा 4 जना र निसी खोला गाउँपालिकामा 5 जनाले ज्यान गुमाएका थिए। तमान खोला गाउँपालिकामा 1 जना बेपत्ता छन् र बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फूलकोटले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश जवारालाई नियन्त्रणमा लिएर 10 घण्टा राखी परिवारको जिम्मा लगाएको पछिल्लो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। घरमा सुतिरहेको अवस्थामा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेर राखेको विषयमा कानूनको प्रक्रिया पूरा नगरिएको र यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फूलकोटको बैठक गरेपछि हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्यका निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भनिएको छ। विज्ञप्तिमा हरेक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाउनु पर्ने उल्लेख छ। पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश, बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका विभिन्न अंग भएकोले उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको ठहर छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जबरालाई शनिबार राति काठमाण्डु महाराजगंजमा रहेको निवासबाट नियन्त्रणमा लिएको थियो। जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको त्यसबेला कार्यालयले प्रतिक्रिया दिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा झण्डै 2/3 अर्थात 182 सीट सहित बहुमत हासिल गरेपछि शाह चैत 13 प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, शासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्म प्रशासनिक सुधार, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, कानूनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ। तर यसबीचमा भोटे कोशीको बाढ़ी, हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापन, पुनर्निर्माण, पुनर्स्थापना तथा अहिले चाड़पर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायतका चुनौतीका विषय रहेका छन्। प्रतिपक्षी दलका सांसदहरूले मात्रै होइन, सत्तापक्षकै सांसदहरूले पनि सरकारको टीका टिप्पणीसहित खबरदारी गर्दै आएका छन्। उनीहरूले सुकुम्बासीको समस्या, भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा भइरहेको ढिलाई, बजार भाव नियन्त्रण, सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन्। हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राखेका प्रस्तावको सत्तापक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। त्यस्तै प्रधानमन्त्री न्यूयोर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री बीजिथा हेराथबीच आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताको क्रममा श्रीलंका समकक्ष हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल गर्नुभएको थियो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका नागरिकप्रति आभार व्यक्त गर्नुभयो। अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको स्टारशिप रकेटले पहिलो पटक सफलतापूर्वक कक्षीय उडान पूरा गर्दै पृथ्वीको कक्षमा पुगेको छ। नेपाली समयअनुसार हिजो बेलुका 6:30 बजे टेक्सासको स्टार बेसबाट 26 स्टारलिंक उपग्रह प्रक्षेपण गरिएको थियो। यसको उद्देश्य सुरक्षा कायम राख्दै रकेटको प्रदर्शन सम्बन्धी बढ़ीभन्दा बढ़ी तथ्याङ्क संकलन गर्नु रहेको छ। स्टारशिपको परीक्षण उडानको क्रममा 26 नयाँ प्रविधिका स्टारलिंक सेटेलाइट समेत अन्तरिक्षमा पठाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। हिजो टेक्सासको स्टारबेसबाट प्रक्षेपण गरिएको चालकविहीन स्टारशिपको यो 14 परीक्षण उडान हो। मिशन झण्डै 10 घण्टा चल्ने तालिका रहे पनि इन्जिनमा समस्या आएपछि अवधि घटाइएको थियो। स्टारशिपको 3 मुख्य इन्जिन मध्ये एउटा इन्जिन समय अघि नै बन्द भएको हो। त्यसपछि मिशन असफल हुने आशंका भए पनि स्पेस एक्सका इन्जिनियरहरूले अन्य इन्जिन प्रयोग गरेर स्टारशिपलाई कक्षमा पुर्याउन सफल भएका खबरमा उल्लेख छ। यो उडानमा पहिलो पटक स्टारलिंकका 26 उपग्रह पनि अन्तरिक्षमा पठाइएको हो। स्टारशिपसँगै प्रक्षेपण गरिएको सुपर हेवी बुस्टर भन्ने छुट्टिएपछि मेक्सिको खाड़ीमा नियन्त्रित रूपमा अवतरण गरिएको थियो। यद्यपि अवतरणको क्रममा बुस्टरका केही इन्जिनले काम गर्न छाडेको स्पेस एक्सले जनाएको छ। स्पेस एक्सले स्टारशिपलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यानका रूपमा विकास गरिरहेको छ। कम्पनीले यसलाई नियमित सेवामा प्रयोग गर्ने लक्ष्य राखेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल बाहिरिएको छ। जापानमा भइरहेको प्रतियोगिताको नायोगाको कोरोगी स्पोर्ट्स पार्कमा नेपाल र श्रीलंका बीचको खेल टस पनि हुन नपाई रद्द भएको हो। खेल नभए उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। टी20 विश्व वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छ। त्यसअनुसार श्रीलंका सेमी फाइनलमा पुग्यो। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो। त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भए। यसअघि सन् 2010, 2014 र 2022 को एसियन खेलकुदमा पनि नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको थियो। चारवञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अवरूद्ध सड़क खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जवारालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण। सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा। परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हेराथ बीच भेटवार्ता। स्पेस एक्सको स्टारशिप पहिलो पटक पृथ्वीको कक्षमा। 14 प्रयासमा 26 स्टारलिंक उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल। र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो श्रीलंका सेमी फाइनलमा।
2: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
4: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रणालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
7: यही असोज 17 गते तेस्रो शनिबारको दिन
6: यस राणा हस्पिटल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कत्ती नसुनिने वा कम सुनिने, कानको जाली, घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रणालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साई

0: भने बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनु होला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क वाना हस्पिटल प्राली, बिरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0385906393।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405519 र 9858517115।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: काम को टेंशन साथी सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
9: Radio Bhedi FM, Radio Bhedi FM,
10: Radio Bhedi FM, 98.6, 102.7 megahertz.

0: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: काम को टेंशन राति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
4: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्नी तथा मांसपेशी दुख्नु वाकपकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
3: डेंगू रोगको रोकथामका उपायहरू
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
3: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
6: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
7: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
6: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
7: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
6: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
6: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
8: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
9: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
10: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: खुसीको खबर,
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
3: यदि तपाईँको सुगर वा थाइरोइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्। विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
3: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
3: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
4: रेडियो भेरी एफएम

0: काठमाडौँ युनिभर्सिटी धुलिखेल अस्पताल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
2: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
0: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भएको छ त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
7: सूचना
8: कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
7: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
8: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
9: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
9: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस्ताक भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
11: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
12: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
13: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छरछिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौ। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025249।
14: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz। रेडियो भेरी टाइम्स
15: अहिले बिहानको 10 बजेको छ।

0: काम को टेंशन राति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिट्ठीको परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
6: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
6: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715
5: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
6: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
5: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि
6: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
4: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन
8: मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: रेडियो भेरी एफएम।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष

0: ता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेड को छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिशले मिठो निन्द्रा ल्याउने,
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाइ चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90, 9715-9715-90।
11: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
3: यही असोज 17 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43।
2: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1,000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296, 98-412-88-391, 98-580-40-382।
5: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz। रेडियो भेरी टाइम्स
6: अहिले बिहानको 11 बजेको छ।

0: तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्स पाटार शब्दकालको नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका 10 जना सम्पर्कमा सबै सकुशल। कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर। प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको सांसद पदमुक्त। र विश्व एसियन खेलकुदमा नेपाल पुरूष क्रिकेट टोली क्वार्टर फाइनलबाटै बाहिरियो। नेपाल र श्रीलंकाको बीचको खेल वर्षाले रद्द हुँदा नेपाल घाटामा। जड़ीबुटी संकलनका लागि हुम्लाको हिमाली भेग पुगेपछि एक सातासम्म सम्पर्कमा नरहेका हुम्लाका 10 जना सकुशल सम्पर्कमा आएको प्रहरीले जनाएको छ। सिमकोट गाउँपालिका 2 ठेहे गाउँका उनीहरू भदौ 28 गते जड़ीबुटी संकलनका लागि खारपुनाथ गाउँपालिका 5 र चंखेली गाउँपालिका 4 को सीमामा पर्ने लुर्पे खोला जंगलतर्फ पुगेका थिए। असोज 8 देखि परिवारसँग सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई खबर गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख शंकर खड्काले 10 जना अहिले सम्पर्कमा आएका र सबै सकुशल रहेका बताउनु भएको छ। यस्तै मुगुको कानमारोङ गाउँपालिकाबाट जड़ीबुटी संकलनका लागि हुम्ला पुगेका 22 वर्षीय गणेश बुढाको भने ज्यान गएको छ। उहाँको मृत्युको एकिन कारण खुल्न बाँकी रहेको छ। कर्णाली सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै इन्सेक कर्णाली प्रदेश कार्यालयले उच्च अदालत सुर्खेतमा रिट दर्ता गरेको छ। मन्त्री परिषद गठन संविधानको मर्म अनुसार समावेशी नभएको र यसअघि उच्च अदालत सुर्खेतले गरेको आदेश विपरीत भएको भन्दै उत्प्रेषण परमादेश लगायतका आदेश जारी गर्न माग गर्दै रिट दायर गरिएको छ। इन्सेकका तर्फबाट नारायण सुवेदी र ललिता विकले रिट दायर गर्नुभएको हो। यसैबीच कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाको सदस्यको पद गुमाउनु भएको छ। सर्वोच्च अदालतको फैसलासँगै उहाँको पद गुमेको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाको सिफारिशमा कर्णाली प्रदेश सभा सचिवालयले उहाँको पद रिक्त गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रदेश सभा सचिवालयको निर्णय विरूद्ध शर्मा सर्वोच्च अदालतमा जानुभएको थियो। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासबाट रिट खारेज भएसँगै शर्माको सांसद पद गएको हो। शर्मा 2079 को प्रदेशसभा निर्वाचनमा रूकुम पश्चिम खबाट माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो। उहाँले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी समेत निभाइसक्नु भएको छ। विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच आज हुने भनिएको खेल वर्षाका कारण रद्द भएपछि नेपाल बाहिरिनु परेको छ। जापानमा जारी प्रतियोगिताको नागोयोगा कारोगी स्पोर्ट्स पार्कमा आज बिहान हुने भनिएको खेल टस पनि हुन नपाए रद्द भएपछि नेपाल बाहिरिनु परेको हो। वरेताक्रमका आधारमा नेपाल श्रीलंका सेमी फाइनलमा पुग्दा नेपालले क्वार्टर फाइनलबाट विदा हुनु परेको छ। टी20 विश्व वरितामा श्रीलंका 9 र नेपाल 14 स्थानमा रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो भने जापानसँग निकै बलियो अवस्थामा रहेको बेला समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित भएको थियो। यस्तै भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीच तय भएको क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द भएपछि भारत पाकिस्तान वरियताको आधारमा सेमी फाइनलमा पुगेका छन्। श्रीलंका भारत र पाकिस्तानले जारी एसियाडमा खेल्दै नखेली एकैपटक सेमी फाइनलमा पुगेका हुन्। हवस् तैलीलाई बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
2: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
1: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
2: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
1: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
2: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
1: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
3: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
4: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, 3-3 दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको 1 घर तडपटी। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
10: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
6: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
10: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
6: 198-198।
7: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083521987 र मोबाइल नम्बर 9855139956।
0: खबर
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश तौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
4: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
7: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
6: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको फुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486-36175 र 98-84-39576।
11: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90।

0: निकालिस्के मिठो निन्द्रा ल्याउने नवरत्न कूल ओइल को दुई मिनट को मालिस ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ओइल चिसो चिसो कूल कूल
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045।
2: तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
4: रेडियो भेरी एफएम

0: ढुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
6: बीएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
7: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296, 98-412-88-391, 98-580-40-382।
8: रेडियो भेरी एफएम रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज रेडियो भेरी टाइम्स
9: अहिले मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति। अबको तीन दिनमा सबैजसो सड़क सञ्चालन गर्ने गरी काम भइरहेको सड़क विभागको भनाई। बाढ़ी पहिरोमा परि चार दिनमा 27 जनाले ज्यान गुमाए। चार जनाको अवस्था अझै थाहा हुन सकेन। 1082 परिवार प्रभावित। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले लिए अनुमति। 23,85,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन। इण्डोनेसियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो। 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान। र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द। नेपाल र मलेसिया बाहिरिए। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुले शास्ति पाएका छन्। संघीय राजधानी काठमाण्डौ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा 5 दिनदेखि गाड़ी चल्न सकिरहेका छैनन्। देशका अरू सड़क खण्ड पनि अवरूद्ध छन्। अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भइरहेको छ, तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर, मलेखु नजिकैको परेवावीर र गजुरी नजिकैको चालिसीमा अहिले पनि पहिरो पन्छाउने काम भइरहेको छ। धादिङ बेसी चल्ने वैकल्पिक सड़कमा हिजोदेखि गाड़ी चले पनि पृथ्वी राजमार्गमा गाड़ी सञ्चालन भइ नसकेको धादिङ प्रहरीको भनाई छ। प्रहरीका अनुसार भरे या भोलिसम्ममा गाड़ी सञ्चालन हुने गरी पहिरो पन्छाउने काम चलिरहेको छ। काठमाण्डौ जोड्ने अर्को मुख्य सड़क बीपी राजमार्गमा पनि गाड़ी सञ्चालन भइसकेको छैन। पहिरो पन्छाउने काम भइरहे पनि सड़क कहिलेदेखि खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड हुँदै पोखरातर्फ चल्ने गाड़ी भने चलिरहेका छन्। काठमाण्डौ हेटौडा जोड्ने कान्ति लोकपथ र भीमफेदी फाकेल सड़क अझै सञ्चालनमा आउन सकेको छैन। सड़क विभागले अवरूद्ध सड़क खुलाउने काम तीव्र रूपमा भइरहेको दावी गरे पनि मुख्य सड़क 5 दिनसम्म खुल्न नसक्दा काम विशेषले यात्रा गर्नुपर्नेहरूलाई निकै शास्ति भएको छ। अबको तीन दिनमा सबैजसो सड़क सञ्चालनमा आउने गरी काम भइरहेको सड़क विभागले जनाएको छ। बाढ़ी पहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन्। बागलुङ, म्याग्दी र मुस्ताङमा गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। सिद्धार्थ राजमार्गको कुस्मा मालडुंगा खण्डमा काली गण्डकीको बाढ़ीले कटान गरेपछि तीन जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर पुगेका हुन्। बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालडुंगा पुल पनि भत्काएको छ। पहिरोले बेनी जोमसोम कोरला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको छ। म्याग्दीको बेनीदेखि दरवाङसँग पुग्ने सड़क समेत अवरूद्ध छ। बागलुङमा मध्यपहाड़ी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालडुंगा बेनी जोमसोम कोरला खण्ड पनि अवरूद्ध छ। यी सड़क खुलाउन भने अझै केही दिन लाग्ने भएको छ। गएको 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म परेको ठूलो वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो चार दिनको अवधिमा पहिरोका 304 र बाढ़ीका 87 घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 महिलाले ज्यान गुमाएका छन्। त्यस्तै 4 अवस्था थाहा हुन सकेको छैन। 8 घाइते भएका छन्। 1082 प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ। 10 पुल, 31 गोठ र 114 पशु चौपाया क्षति भएका प्राधिकरणको विवरण छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। त्यस्तै मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा हिम पहिरो गएको र त्यहाँ 4 शव भेटिएका छन्। हराइरहेका 12 खोजी कार्य भइरहेको छ, तर उच्च हिमाली क्षेत्रमा ठूलो हिम पहिरो गएकोले खोज तथा उद्धार कार्य निकै जटिल बनेको छ। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 337 जना आरोहीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 474 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,17,797 रूपियाँ रोयल्टी संकलन गरे गरेको छ। आरोहण अनुमति लिएका हिमाल मध्ये सबैभन्दा धेरै मनासलु 8163 मिटरको रहेको छ। मनासलु आरोहणका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचनले विधेयकमाथि दफावार छलफल गरी परिमार्जन सहितको प्रतिवेदन सदन समक्ष पेश गर्नुभएको हो। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो समयदेखि छलफल र गृह कार्य गरिरहेको थियो। यसै अघि आजको बैठकमा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ। उहाँले विपद व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाउनु भएको हो। यस्तै सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेलले विपद व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभएको छ। त्यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज विश्व मुटु दिवस, जीवनशैलीमा सुधार, खानपान र व्यायाममा ध्यान दिन डाक्टरको सल्लाह, सुनको भाव आज तोलामा 3,800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति, पछिल्लो विपदको चार दिनमा 27 जनाले ज्यान गुमाए, 1082 परिवार प्रभावित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज विश्व मुटु दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 29 तारीकमा विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् 2000 यो दिवस मनाउन थालिएको हो। मुटुलाई धड्कन देऊ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागिएको हो। यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयघातका लक्षणबारे सचेतना जगाउनेतर्फ केन्द्रित छ। पछिल्लो समय नेपालमा मुटु रोगको जोखिम बढ़दै गएको छ। अस्वस्थ खानपान, धूमपान तथा सूर्तिजन्य पदार्थको सेवन, शारीरिक गतिविधिका कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटु को जोखिम बढ़दै गएको डाक्टरहरू बताउँछन्। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मुटु रोगबाट वार्षिक 30,000 ज्यान जाने गरेको छ। त्यसमध्ये 13-45 वर्ष उमेर समूहका 1/3 रहेका छन्। मुटु रोग जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न, खानपान र व्यायाममा ध्यान दिन सके मुटु रोगको जोखिम धेरै घटाउन सकिने मुटु रोग विशेषज्ञले बताएका छन्। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 3,800 र चाँदी 115 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,90,500 र चाँदी 4,395 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,94,300 र चाँदी 4,510 रूपियाँ रहेको थियो। अब विदेशको खबर। इण्डोनेशियाको पपुआ क्षेत्रमा रहेको सुदीरमान पर्वत श्रृंखलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबका 1-2 वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेका बीबीसीले जनाएको छ। पुनका कायजया क्षेत्रमा 1900 शताब्दीमा झण्डै 1,900 हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झण्डै 16 हेक्टरमा सीमित भएको छ। सन् 2000 दशकको शुरूदेखि 2025 हिमनदीको क्षेत्रफल 95% घटेको अनुसन्धानकर्ता बताएका छन्। विज्ञका अनुसार बढ़दो तापक्रम र हिमपातको सत्ता वर्षा हुने क्रम बढ़नु हिमनदी पग्लिनुको प्रमुख कारण हो। एलनिनो जस्ता मौसमी घटनाले पनि यसको गति बढ़ाउन सक्ने उनीहरूको भनाई छ। पपुआका यी हिमनदी वैज्ञानिकका लागि जलवायु परिवर्तन र विगतको मौसम अध्ययन गर्ने महत्वपूर्ण अभिलेख भएका छन्। हिमनदी हराउँदै जाँदा वातावरणीयसँगै सांस्कृतिक सम्पदा पनि प्रभावित हुने चिन्ता बढ़ेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा आजका दुईवटै खेल रद्द भएका छन्। नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बंगलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन। योसँगै नेपाल र मलेसिया क्वार्टर फाइनल चरणबाटै बाहिरिएका छन्। श्रीलंका र बंगलादेश सेमी फाइनलमा पुगेका छन्। यसअघि हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमी फाइनलमा पुगेका थिए। उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश अघिल्लो चरणमा पुगेसँगै सेमी फाइनल समीकरण पूरा भएको छ। अब पाकिस्तान र बंगलादेश तथा भारत र श्रीलंका फाइनलमा पुग्न खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति, अबको 3 दिनमा सबैजसो सड़क सञ्चालन गर्ने गरी काम भइरहेको सड़क विभागको भनाई, पछिल्लो विपदको 4 दिनमा 27 जनाले ज्यान गुमाए, 4 जनाको अवस्था अझै थाहा हुन सकेन, 1,082 परिवार प्रभावित, शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले लिए अनुमति, 23,85,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन, इण्डोनेशियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो, 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान, र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द, नेपाल र मलेसिया बाहिरिए। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
4: यही असोज 17 गते तेस्रो शनिबारको दिन
3: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, विद्यानगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू:
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
9: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-486-3175 र 98-486-3576।
12: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
13: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
12: परीक्षा केन्द्र: ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296, 98-412-88-391, 98-580-40-382।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987
6: र मोबाइल नम्बर 98550-13-956।
9: रेडियो भेरी एफएम

0: मथ गाउने श्रेष्ठको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
5: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
5: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
5: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
5: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681 0296 98412 88391 98580 40382
6: रेडियो भेरी एफएम

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1900।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ, बुद्धपथ लाइन भित्र टेलरिङ लाइन, नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी तीन थानामा यसको अफिस रहेको छ।
0: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715971590 9715971590।
7: रेडियो भेरी एफएम 98.6 RHz MHz।
2: रेडियो भेरी टाइम्स
8: अहिले दिउँसोको 1 बजेको छ।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: दादुरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
6: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56।

0: एकै ठाउँमा पाइन्छ नि, ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517015।
2: रेडियो भेरी एफएम।

0: जनता केवल पांच दशक देखी
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
3: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
3: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथ रोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
3: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
5: सूचना यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगञ्जमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिङ्गटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौन इच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987
5: र मोबाइल नम्बर 98550-13-956
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145804031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: रेडियो भेरी FM।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी।
1: ये रोग ले पनी मरनु ना बासनु बनायो क्या रू रकोशो रू भैया को सा मेरा दिने से ये बाई जना भैया
2: तो ये तैयार क्या उजु क्या गोना मन गद्दा सो मुके बिता
1: क्या उन्जियो बा हाथ कुट्टा खाई न लागे पिशा पुनी फुल न लागे तो ये तो मु क्या रू ता आप ही बंदी ना क्या
2: त्यस्ती पनी राय नहीं न्याय न पाए गोरखा जानु भन्ना थी अब उपचार न पाया आरोग्य मन जानु पड्डो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासीर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489540576
6: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
7: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56 98412-88391 98580-40382।
8: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
9: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
8: अनि नगई भाष त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
9: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
8: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
9: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
8: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
9: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
10: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
11: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
12: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz रेडियो भेरी टाइम्स
13: अहिले दिउँसोको 2 बजेको छ।

0: कमर थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ऑयल को दुई मिनट को मालिसले रख्छ तपाईलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ऑयल चिसो चिसो कुल कुल

0: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
5: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
5: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523700 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र।

0: गुठीको सफल छन्ले क्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
1: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा
0: र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुने

0: भर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा संजीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
2: रेडियो भेरी एफएम।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्य पश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412888391, 98580403282।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480444631।
7: रेडियो भेरी एफएम

0: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
2: हजुर भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही असोज 17 गते तेस्रो शनिबारको दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
1: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिरान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
2: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 0385906393
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
6: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
6: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405519 र 9858517115
7: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
8: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
7: अनि नगई भाष त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
8: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
7: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
8: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
7: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
9: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
10: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
11: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
12: रेडियो भेरी FM।

bedeliyor. Pustaf veriyor. Sana saat. Status data.

0: जनता केवल पाँच दशक देखि
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क सिद्धनारायण आयुर्वेदिक औषधालय चहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 9840044631।
10: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
8: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
11: रेडियो भेरी टाइम्स
12: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बेबी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो दूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने। संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडेल सार्वजनिक नगर्ने। सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ीहरू एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा डाइभर्सन र पहिरो पन्छाएपछि गाड़ी एकतर्फी चल्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुन्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को मामती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै लगातारको वर्षासँगै गएको पहिरोका कारण केही दिनदेखि अवरूद्ध बनेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़कका विभिन्न ठाउँमा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने यो मुख्य राजमार्ग अवरूद्ध भएको थियो। अहिले एकतर्फी गाड़ी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ। यता पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभेर, परेवाभीर र बांगेमोड क्षेत्रमा सड़क भने अवरूद्ध नै छ। यसैबीच सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी, बल्फो, भक्तपुरको सूर्यविनायक लगायतका क्षेत्रमा गाड़ीको चाप बढ़ेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन 2 दिन फर सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मंचमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गते देखि शुरू हुने, देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै मिति सारेको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नुभएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका बताउनु भएको छ। यसैबीच गगन थापा नेतृत्वको नेपाली कंग्रेसले अधिवेशनको गतिविधि अघि बढ़ाइरहँदा निवर्तमान सभा पति शेरबहादुर देउबापक्षेले पनि बेग्लै महाधिवेशन गर्ने तयारी गरेको छ। देउबापक्षे असोज 15 गते ओडा अधिवेशन, आउँदो मंगिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसभित्र दुई पक्ष नै समानान्तर महाधिवेशन गतिविधिमा लागेका छन्। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 वटा म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीहरूलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेका आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीहरूलाई सचेत समेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता समेत गर्नुभएको थियो। तर मलेसिया सरकारले भने अहिलेसम्म यसबारे कुनै सार्वजनिक धारणा बाहिर निकालेको छैन। अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विभिन्न अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गर्न बनेका व्यवस्था निष्क्रिय भएसँगै कानूनी रूपमा निष्क्रिय भएका ती व्यवस्था फेरि कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33 4-93-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। विभेदका कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भटुकोशी बाढ़ीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकाहरूलाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएका छन्। अहिलेसम्म स्थापना गरेका केन्द्र मध्ये 9 केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी 4 सञ्चालनको क्रममा छन्। अहिले सञ्चालनमा रहेका केन्द्रमा 462 बाल बालिकाहरूले आश्रय लिइरहेका छन्। लगातारको वर्षापछि गएको आइतबार घटे खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्गी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सावेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर समेत डुबानमा परेका हुन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भोटेकोशी करिडोरमा आएको बाढ़ीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सीजन अघि नै भारत, चीन लगायत प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो। अध्यक्ष शाहले भोटेकोशी क्षेत्रमा विपद आए पनि काठमाडौँ, पोखरा, चितवन लगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको स्पष्ट सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, पर्यटन बोर्ड, विदेशमा रहेका नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। सुरक्षा सम्बन्धी चिन्ताका कारण ओपन एआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता एआई मोडल जीपीटी 6.1 अस्त्र सार्वजनिक नगर्ने भएको छ। च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले आज यसको पुष्टि गरेको हो। कम्पनीले यो मोडलको सुरक्षा र विश्वसनीयता सम्बन्धी आफ्ना स्थापित मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको जनाएको बीबीसीले लेखेको छ। ओपन एआईमा सुरक्षा प्रणाली प्रमुख साँची जैनले यो एआई मोडलले इन्टरनेट ब्राउज गर्ने र एपहरू चलाउने जस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्ने भए पनि यसको कार्य सम्पादन कम्पनीको अपेक्षा अनुरूप नभएको बताउनु भएको छ। अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा अस्ट्रेलिया 1 स्थान खस्किएर 5 स्थानमा झरेको छ। घरेलु टोली दक्षिण अफ्रिकासँग 3 खेलको एक दिवसीय श्रृंखला खेलिरहेको अस्ट्रेलियाले लगातार 2 खेलमा हार बेहोरेको छ। एक दिवसीय वरियतामा पाकिस्तान 1 स्थान सुधार गरेर 4 स्थानमा उक्लिएको छ। यस्तै इंग्ल्याण्ड 1 स्थान सुधार गरेर 6 स्थानमा उक्लिएको छ। यसैगरी श्रीलंका 1 स्थान खस्किएर 7 स्थानमा झरेको छ। घरेलु टोली इंग्ल्याण्डले 3 खेलको एक दिवसीय श्रृंखलामा श्रीलंकालाई 2-1 ले हराएको थियो। एक दिवसीय वरियतामा भारत शीर्ष, त्यसैगरी न्यूजील्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत छन्। एक दिवसीय वरियतामा नेपाल 17 स्थानमा यथावत छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीपी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो त्रिदूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने। संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडल सार्वजनिक नगर्ने, सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो।
4: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: सूचना यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
9: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
10: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
9: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, शर्ट उपहार।
10: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
9: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
11: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
12: लोक सेवा आयोगका किताबहरू,
11: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
13: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर छ, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
14: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
15: शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
16: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
17: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

समय सँगसँगै मान्छेको अस्तित्व पनि फरक हुँदै जान्छ। त्यसैले बिर्सिदेऊ मलाई, म मात्रै कुनै आशा नराख। तिम्रो पेटमा भएको छ भने म मेरो नाम दिन सक्छु।

0: जनता केवल पांच दशक देखी
1: काम को टेंशन राती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म

0: फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
4: Radio Berry FM

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: रेडियो भेरी FM।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: यही असोज 17 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा सञ्जीवनी मेडिकल कलेज नेपालगंजमा कार्यरत टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल नम्बर 98-550-13-956।
3: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: सबैको मान्छु नै
6: रेडियो भेरी एफएम।

0: फाइल्स र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
4: सूचना:
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98585654655।

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको लेगबेसीमा एक युवक पक्राउ, थप अनुसन्धान हुँदै जड़ीबुटी संकलनका लागि हुम्लाको हिमाली भेग पुगेका 10 जना एक सातापछि परिवारको सम्पर्कमा, सबै सकुशल र विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल श्रीलंका बीचको खेल वर्षाका कारण रद्द, नेपाल प्रतियोगिताबाटै बाहिरियो। सुर्खेत प्रहरीले 42 वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा लेगबेसी नगरपालिका 10 साटा खानेका 36 वर्षीय युवकलाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका युवकमाथि थप अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। जड़ीबुटी संकलनका लागि हुम्लाको हिमाली भेग पुगेपछि एक सातासम्म परिवारको सम्पर्कमा नरहेका हुम्लाका 10 जना सकुशल सम्पर्कमा आएका छन्। सिमकोट गाउँपालिका 2 ठेहे गाउँका उनीहरू भदौ 28 गते जड़ीबुटी संकलनका लागि खारपुनाथ गाउँपालिका 5 र चंखेली गाउँपालिकाको 4 सीमा मा पर्ने लुर्पे खोला जंगलतर्फ गएका थिए। असोज 8 गतेदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि यसबारे प्रशासनलाई आफन्तले जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख शंकर खड्काले 10 जना सकुशल सम्पर्कमा आएको बताउनु भएको छ। उता मगुको कार्मारोङ गाउँपालिकाबाट जड़ीबुटी संकलनका लागि हुम्ला पुगेका 22 वर्षीय गणेश बुढाको भने मृत्यु भएको छ। उहाँको मृत्युको एकिन कारण अझै खुल्न सकेको छैन। विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको छ। खेल वर्षाका कारण रद्द भएपछि वरिताक्रमको आधारमा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। जापानमा जारी प्रतियोगिता अन्तर्गत बिहान हुनुपर्ने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल वर्षाका कारण टस नै हुन नपाई रद्द भएको हो। टी20 विश्व वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा रहेका छन्। नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दा जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित भएपछि नेपाल निकै बलियो अवस्थामा रहे पनि खेल हुन सकेको थिएन। श्रीलंकाले भने प्रतियोगितामा कुनै खेल नखेली सिधै सेमी फाइनलको अवसर पाएको छ। यस्तै भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीच हुने तय भएको खेल पनि वर्षाका कारण रद्द भयो।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
1: अनि जन्मदा गदा कराए झै कराएर जन्मिएको त्यवाला सिन्हा आज मर्यो अनि त्यसपछिबाट अघिल्लो जन्मको हिरण्यकश्यप दोस्रो जन्मको रावण अहिलेको शिशुपाल तीन जन्मको प्रभावले जय विजयको श्रापले मुक्ति भएर गयो हरे दमघोष राजाको शिशुपाल छोरो दमघोष राजाको शिशुपाल छोरो प्रभुजीको हातबाट

परीक्षितलाई सुखदेवले आज्ञा गर्नुभयो अब त्यहाँ देख्नु प्रान्त राजन परीक्षित तपाईँ के सुन्न चाहि बस्नुहुन्छ भनिकन सोद्धाखेरिमा लौ त मेरो महाराज परीक्षित अब तपाईँलाई मैले जुन कथाले उपाख्यान बताइरहेको छु बाँकी अंशको लागि अब केही सुन्न चाहनुहुन्छ भन्दा भगवान हजुरका मुखारविन्दबाट सब भयो। अब सारा सम्पूर्ण राजा महाराजाहरू जम्मा भए एकै सुसम्पन्न भयो सरकार सम्पन्न भयो एकी सम्पन्न एकी भइसकेपछि समाप्तिको दिनमा भोज खान पर्छ भने छ क्या एकीमा अब हाम्रो पनि भोलि दिए खाने भने हो अब खै तर आज के खुवाउने भने छ नि हेरौँला नि हेर्न त लेखेर बस त्यसै होला हुन त केही सुक्खा रोटी र तरकारी भए बन्द बस त त्यहाँ भन्दा के भन्थे त्यति भइसकेपछि आखिरका बीचमा ल यही प्रकारले दमघोष नाम गरिएको राजाका घरमा शिशुपाल मर्यो शिशुपालको तेज भगवानमा प्रवेश भयो शिशुपाल परमधाम गयो अब आयो महाराज अब भोज खाने कुरामा आयो सारा एक सम्पन्न भयो राशुए सम्पन्न भयो पञ्च पाण्डवको हर्ष विभोर महाराज पाण्डव स्वर्गारोहण एक कुरा आनन्द भइराखेको थियो अचानक पूर्वक त्यो सभा कस्तो रहेछ भन्नुहोला भने जलमा थल देखिने थलमा जल ढोका लागेको ठाउँमा उगारो उगारेको ठाउँमा लागेको त्यस्तो देखिँदछ चिप्लो ठाउँमा ओभानो ओभानो ठाउँमा चिप्लो के आश्चर्य है तर त्यो सभाको परिणाम कसैलाई थाहा थिएन दुर्योधनलाई त झन् थाहै रहेछ दुर्योधन राजा आए त्यही बाटो चुप्प लाग्ने बढी होइन र त्यहाँदेखि प्रान्तका लागि दुर्योधन नाम गरिएको राजाको त्यसदेखि पछाडिबाट बडो प्रेम साथसँग आज्ञा गरे दुर्योधन राजालाई त्यो परिणाम थाहा रहन्छ दुर्योधन नाम गरेको राजालाई थाहा रहन्छ जलमा थल थलमा जल देखियो अब यसकारणबाट जल भनेर राजा दुर्योधनले जामा स्याहार्दै आएको एउटा थोपै पानी रहन्छ यहाँ त पानी रहेछ भनेर सुरु सुरु पानी रहन्छ भनेर सुरु सुरु गएको चुरलुम्मै डुबे यहाँ त ढोका लार रहन्छ भनेर सुरु सुरु गएको माथाप्लाङ बजेर यतापट्टि पङ्लाङ यहाँ त लार रहेछ भनेर उगारेको उतापट्टि पङ्लाङै लागै रहन्छ यहाँ त चिप्लो रहेछ भएर होसियारी गएको केही निकै चिप्लो रहन्छ भएर सुरु सुरु गएको पेलित्तै अनि त्यसो भएपछि त्यहाँभन्दा हाँसो लाग्ने के हुन्छ त नि अनि त्यसदेखि पछाडिबाट सारा समस्या पर्यो समस्या भइसकेपछि अब के गर्ने भनेर सारा जनहरू आँचिए दुर्योधन नामको राजाको मानहानी भयो अरू कोही बोलिया थिएन लरक्क चुल्ठो लड्काएर सोह्र श्रृङ्गारको चुल्ठो लड्काएर द्रौपदी रानी खित्का छोएर हाँसिन् बाउ चाहिँ अन्धो भनेको त छोरो पनि अन्धै रहेछ ल भन्दिन् अनि त्यसदेखि पछाडिबाट अन्धाको पुत्र अन्धै हुँदो रहेछ भनेको उनीहरूले दुर्योधन राजा जुरुको उठेर आज्ञा गर्यो तँलाई पाँचवटा कि एउटी बेसिया तैँले आज मेरो अपमान गर्ने तैँले त्यत्रो अपमान मलाई त्यो चुल्ठोमा समातेर यो सहरबाट तँलाई निकालेर यो सहरको कब्जा गर्न सकिन भने मेरो नाम नलिनिस् भनेर पड्कियो त्यही नै उसले महाभारतको बीजारोपण भयो भगवान प्रभुले चित्त बुझाउनु भयो महाभारत रोपियो अब महाराज यति हो छोरी मान्छेले कपाल देखाएर हाँसेको कारणलेखेरि महाभारत भयो त्यस्तो हो छोरी मान्छेको कपाल अलसिना कपाल त्यसो गरेर जेठा जुलाई र ससुरालाई अब मितहरूलाई गुरुहरूलाई छोप्ने भन्थ्यो अहिले अहिले त ए जेठा जुलाई त दाई भने होइन किन छोपिरहन्थेन दाईलाई किन कपाल छ भने त्यसै हात आटेको लाएर बसिरहोस् दाई चाहिँ तिहार होइन त दक्षिणा दियोस् गोडा ढोइदियोस् बसोस् र त्यति भएपछि लौ त महाराज परीक्षित अनि दुर्योधन नाम गरिएको राजाले मानहानी भएको कारणले सारा सम्पूर्ण जनहरू हाँस्दै भन्न लागे हरे जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको दुर्योधन महाराजको

जल पनि हिँड्छु राजा जल पनि होइन जल पनि हिँड्छु राजा जल पनि होइन थल भने टेक्छु राजा थल पनि छैन जलमा टेक्छु भन्दा फेरि।

0: महाराज परीक्षित को परमा सुखदेव स्वामी ले बताउनु भो लौत सौन कादि ऋषेश्वर भनेर सौन कादि लाए श्रीमद भागवत महापुराण को यथार्थ प्रकार को प्रकरण ले ध्यान मनन कीर्तन को प्रक्रिया बताएर अहिले दुर्योधन राजा को मानहानि भो त्यही निउले शकुनी सँग गएर जुवा को प्रबन्ध मिस्त मिलाएर सारा सम्पूर्ण नष्ट भ्रष्ट गर्यो महाराज परीक्षित। यसै कारणबाट नारी का कारणले दुईटा काण्ड घट्यो भारतमा। कई कई को कारणले रामायण, द्रौपदी का कारणले महाभारत, यही हो है त। त्यसै कारण होशियारी हुनु, बरबर नबोल्नु, अलि अड्गलेर बोल्नु, न छड्कनु दिएर होइन त नि, बहन खप्नै छैन नि हिजोआजका त झन्। राजा परीक्षित यसै कारणले जब होस पुर्याएर राजा परीक्षितका हजुरमा सुखदेवले यिनै प्रकारको नीतिगत कार्यक्रम प्रस्तुत गरिबक्से र महाभारत सम्पन्न भएको लक्षण प्रस्तुत गरिबक्से भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय पलो श्रीमद् भागवत महापुराणको।
0: हस् महाराज परीक्षित, यसरी राष्ट्रिय यज्ञ सम्पन्न, राजाको परम गतिको प्रधान। तर अब प्रश्न आयो, भगवान कृष्णचन्द्र परमात्माले आफ्ना छोरा नातिहरू सारा सम्पूर्ण लडाईँमा स्तब्ध भएर समाप्ति भएरे आफू यता आएको बेलामा भन्ने कुरा थाहा पाएपछि अनि परमात्मा दौडेर सवारी हुनुभयो। लौ त राजा युधिष राम्रोसँग राष्ट्रिय यज्ञ सम्पन्न भएको छ, तपाईँहरूको कार्य सम्पन्न भएको छ, अब यहाँ म बसिरहेर के प्रयोजन छ र, हस्म विदा हुन्छु भनेर प्रभु विदा भइबोक्छु। फेरि काम सकिसकेपछि बसिरहने नै हुँदैन कि, भोलिपल्टबाट कसले वास्ता गर्छ, काम सकियो। त्यसै कारणले हिँड्न काम छ। ल लौ त्यसो भनेदेखि ठिकै छ मेरो परमात्मा, अब यसदेखि पछाडिबाट आफ्नो काम कर्तव्य पूरा गर्नका लागि स्वयं भगवान परमात्मा आफ्ना छोरा नातिका साथमा लडाई गर्नेवाला धुमन नाम गरेको मन्त्रीका साथमा लडाई गरिबक्छु र त्यसका सैनिक सारा ध्वस्त। प्रभुले आफ्नो छोरा प्रतिमन रणस्थलबाट घायल भएको थाहा पाएर पनि लडाई गरिरहेकोमा धन्य होस् तिम्रो जय होस् भन्दै आफ्ना छोरा नातिलाई शल्यक्रियाको साथमा सम्पूर्णलाई छोएर उपचारार्थ प्रभुले कार्य पूर्ण गर्नुभयो र त्यस लडाईँमा दन्तपक्र विदुरथहरू पनि ढले। अनि त्यसपछिबाट भगवान कृष्ण आफ्ना दाजु बलरामसँग विचार गर्नुहुन्छ, पक्कै अब दाइको र मेरो कृति घम संग्राम पर्ने भयो, महाभारत हुने नै भयो। महाभारतमा दाजुले पक्कै नै मलाई जब यस किसिमबाट दुर्योधनलाई सहयोग, मैले कृष्णलाई माने अर्जुनलाई सहयोग गर्दा यो दाई भाइको जब लडाई कसो गरेर समस्याको समाधान गर्ने होला भनिकन भगवान कृष्णले उल्टो बोल्नुभयो, दाई बलराम म त तीर्थ जान्छु भन्न थाल्नुभयो भगवान, हामी जान्छौँ भने दाजु चाहिँ केही भन्न नभएर भनेको, भोलालाई उल्टो बोल्नु पर्छ, तपाईँ जानुहोस् भने जाँदैनन्, त्यसै कारणले म जान्छु दाई भने, किन मैले धेरै मान्छे मारे त्यसै कारणले अपराध लाग्यो म जान्छु भन्नुभयो। अनि त्यसदेखि पछाडिबाट लौ त्यसो भनेदेखि मै जान्छु भन्नुहुन्छ भने पाल्नुहोस् त दाई, यहाँ केही काम बिग्रदैन, हजुर पछि पाल्नुहोस् भन्नुभयो र हुन्छ भनेर बलराम गएका। जाँदा जाँदा जाँदा जाँदा सारा तीर्थ गर्दै जाँदा नैमिषारण्यमा पुगेका थिए। स्त्रीणी सौनका ऋषिहरू कथा श्रवण गर्न बस्नुभएको, सूतनामा पौराणिक कथा भनिरहनु भएको, व्यासमा बस्दा कसैलाई ढोग दिन नमिल्ने हुनाको कारणले बलरामजी आउँदामा उहाँले पण्डितजीले ढोग दिनु भएन, अरू सबैले ढोगे उठे, ए म जतिको आउँदा नढोग्ने तल पण्डित भाइ भन्न भएर कुशको चार अमलको कुशको टुक्राले झटारो छोडिदिएका थिए पण्डित भुतुक्कै हुई त्यहाँसम्मका बलिए हाम्रो फलक चार अमलको कुशको टुक्राले लाग्दाखेरि पोरलोके हुई त्यतिसम्म रहेछ यस्तै हुँदो सुसुपाल मारिदिन्छ मर्यो। मरिसकेपछि अनि त्यहाँभन्दा ठूलो घटना के भयो, पण्डितको मृत्यु भयो, यज्ञ त समाप्ति नै भइहाल्यो, अब के गर्ने, हाकार पर्यो अनि साराले धिक्कार गर्न लागे, धिक्कार यस्तो तपाईँको काम, महानुभाव तपाईँले गर्नुपर्ने नीति यही हो, यस्ता प्रभावबाट त आफूलाई अर्काले ढोगिदिएन भनेर मार्ने त्यो पनि धर्म हो, ढोग आफ्नो मान आफैले खोल् अरूले पो आएर दिने, धिक्कार तपाईँलाई बलरामजी। अब इलबल नाम गरेको दानवको छोरो बलबललाई मारिदिनुहोस् नम्बर एक, दोस्रो नम्बरमा के छ, भयभरको सारा तीर्थ भ्रमण गर्नुहोस् एक वर्षभित्रमा, अनि एउटा पण्डित चाहियो भनेको हुनाले कौशिकलाई रोमार्षण स्थापन गरिदिइहाल्नुभयो पण्डित चाहिँ, इलवल नाम गरेको दानवको छोरो बलबललाई मार्नुभयो र अनि तीर्थाटन गर्नका लागि बलराम जानुभयो। त्यही बेलामा कृष्ण भगवानले महाभारत युद्ध गरेर एक लौटी अर्जुनको विजय गराई बक्सियो। यस्तो थियो सारा सम्पूर्ण गण। बलराम तीर्थाटन गर्दै गर्दै जानुभयो, सम्पूर्ण तीर्थ गरिसक्नुभयो। दण्ड कारणले नैमिषारण्य श्री शैल बेकण्ड काम कोष्ठी पुरी शरीरबरा सेतु बन्धव गंगा सागर कपिलदेव आश्रम अनि सप्त गोदावरी पम्पा नदी सिन्धु नदी अन्धसडो महानदी ऋषिकुल्य त्रिशामा मन्दाकिनी जमुना आदि गरिएका सारा तीर्थ गइसक्नुभयो। एउटा तीर्थ जानु भएन महाराज, सारा तीर्थ बलराम जानुभयो। तर काशी जानु भएन। काशी किन नजानु भएको भन्दा काशीमा चाहिँ श्रीमती नभए जान नहुने, पत्नी भए लिएर जाने, पत्नी नभई एक्लै जान, पत्नी घरमा छोडेर चाहिँ नहुने, फेरि छँदै छैन भने के गर्ने त भन्दा छँदै हुँदै नभएका चाहिँ एक्लै जाने। अब काशीसम्म पुगेर आउन चार दिनलाई कसरी चाहिँ माग्ने त नि, फेरि लिएर बुझाउँदा बुझ्छ र नि, फेरि त्यो हरो किन लिएर गइरहे भइगयो। र अनि त्यहाँदेखि प्रान्तका लागि अब के गर्ने, नभएकाको रित्तै जाने, भएकाको पत्नी लिएर जाने, दुई चिज छन् भने के गर्ने भनेर सोद्धा। जेठी लैजाने कान्छीलाई चाहिँ मैया यसपालि यस्तै भयो घर बस भन्ने, बरु उताबाट काशीबाट साडी ल्याइदिउँला भन्छ, दङ पर्थ्यो बस्छ। जेठी जति फुर्केर अब काशी जान पाइँ भएर भैमाना भाँडा भयो होला नि हामी। लौ त महाराज, यसरी जब सारा तीर्थका निमित्त जानुभयो, तर महाभारतको लडाई 18 दिनको कुरुक्षेत्रमा भइरहेको रहेछ। भीमसेनको र जब दुर्योधनको लडाई, त्यो लडाईलाई स्तम्भन गरिदिनु भयो र एकछिन गएर छेडछाडका कुरा गर्नुभएको थियो, केही लागेन र भागा भाग। अनि भगवान कृष्णको त्यहाँ ठूलो सम्मान भयो। आखिरमा सारा तीर्थ भयो, काशी बाँकी रह्यो। सारा तीर्थ भइसक्यो, बाँकी रह्यो काशी, सारा तीर्थ भइसक्यो।

0: श्री बलरामजी सारा तीर्थ संपूर्ण परिपूर्ण गरी सके पछि आज जब भगवान कृष्णले महाभारत संपन्न गरी बक्सेको वर्णन हजुरलाई मैले प्रस्तुत गरे अब बाकी तपाई के सुन्न चाहिए बक्सुन्छ भनिकन राजा परीक्षितलाई श्रीमद् भागवत को महत्व को बारे में यथार्थ प्रमाण कराउँदै हुनुहुन्छ भन्ने सम्मान को कथा यस अध्यायबाट
1: नै बोलो श्रीमद् भागवत महापुराण को
0: प्रभु महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराण को दशम स्कंद को 80 अध्याय को बीच हिजो को कथा कृष्ण बलराम श्री राम भन्ने ब्राह्मण सँगै पढ्ने वाला थिए। अब तीन को नाम सुधामा रहेको थियो। अब सुधामा नाम गरेको ब्राह्मण को चरित्र सुन्नुहोस्। कृष्ण भगवान बलराम तीन जना पढ्न जान्नु भएको सिद्धनामाका साथ एक दिन गुरुआमाले खाजा दिनु भएर चाहिँ खाजा खान भनेर जब दाउरा पनि खाने खोज्ने खाजा पनि खाने भनेर गएको बाहुनले पोको झुन्ना रहेछ पानी आयो कोही नभए बेला फुकाएर हेरेको असाध्यै मिठो जस्तो लाग्यो। एक आफ्नो भाग खाइदिएछ बाहुनले रोकिनै सकेन। बलरामको भाग खाइदिएका थिए दुई गुणा बढी भोग लाग्यो। कृष्णको भाग खाइदिए चार गुणा भोगै लाग्यो पोकै हरायो भनिदिन्छु भनेर खाइदिएछ। अनि कृष्ण बलराम आइपुग्नु भयो होइन मिजु अब पानी आयो जाडो पनि भयो खानेकुरा पनि चाहियो अब के गर्नु पर्यो ल्याउनुहोस् न भन्दाखेरि वहाँ मेरो भगवान् बोल्दै बोल्दैन बाहुन दाहिने घोडाको बुढी औँठो भैँमा खोटिया छ पटपट अम्लो पड्का छ बसिया छ धुरु धुरु हुन लागे। अनि के छ भन्दा बोल्दैन यो पक्कै पनि यो बाहुनले खाएछ भन्ने बुझेर आजबाट अर्काको भाग अर्काले खाइदिएको हुनाले तिम्रो नाम आजबाट श्रीदामा होइन आजबाट सुधामा भयो है त भनेर श्राप दिनुभयो। अब सुधामा भए सुधामा भएपछि बडो दुःख थियो के घरमा कृष्ण दरबार सवारी सुधामा ब्राह्मण दयाका खानी एउटी कुचैला बाहुनीसँग बिहा गरेको सम्पत्ति नभएपछि श्रीमती रिसाउन थालिहाल्छन् जसकारण त्यही हो लैदिउन्जेलसम्म हाम्रा उहाँ भन्छन् जसका नि रित्ते गाडिन ज्यान जाउँ धौ ओके ठाडी आउँछ भोटे कुकुर झै अब के गर्ने होला लौ न मेरो भगवान भनेर बडा चिन्ता लाग्यो। सधैँ शास्त्र पल्टाएका छैन बुढा काम काज छैन अरू काका उद्योगी छैन आफ्नो केही छैन शास्त्रमा यो लेखिया छ बुढी भनिया छ अब त्यो सुनेर मात्रै अगाइँदैन घरमा बसाउने कुरो छैन यस्ता पनि छ नि पर्न पर्दो रहेछ भगवान् मर्न पाएन हुन्थ्यो भने चाहिँ बुढी आखिरमा बुढीले ठुगेको ठुगे गर्दा साह्रै रिस उठेछ र हैँ तपो कत्रा छोरी हो र के नचिनिएछ र जान मलाई छोडेर अन्तै जा कसैले पत्याउँछ भन्छ मलाई कहीँ नभए हामी त भगवान् कृष्ण जस्तासँग मित लगाएको 64 दिनमा 64 कला विद्यासँगै बसेर पढेको अध्ययन मण्डलमा तैँले भन्दा हुन्छ भन्न थाले ओहो भगवान् कृष्णैसँग मित लगा कोष त नि त्यसो भएदेखि केही दिन्छन् कि राजाका दरबारमा गुरुका पासमा मितका पासमा जाँदा रितुवा जान हुँदैन भने छ ले खानेकुरा भन्नुभयो हस्त भनेर खानेकुरा जब जम्मा तयारी गराउन गएको यस प्रभावबाट सारा सम्पूर्ण गाना खानेकुराका लागि तयारी भइसकेपछि बन्दोबस्त मिल्यो। कृष्ण भगवान प्रभुको प्रार्थना भयो अनि तत्कालमै गएर उनले बन्दोबस्त मिलाइन् खानेकुरा खोजिन् के गएर जब ल्याउने त भनेर भन्दाखेरि पृथुको तण्डुल महाराज पृथुको तण्डुलको अर्थ हुन्छ चिउरा र भुस मिसिएको कनिका त्यही चारमुठी कनिका दिएछ र त्यही पोको पारेर अहिले ब्राह्मण आए।

0: એસ કારણ માટે બ્રાહ્મણ આવી શકે. પછી સરાસર આપનો ભગવાન કૃષ્ણ પરમાત્મા પરમેશ્વર કો દર્શન કરવા મને જાણવો. અને ત્યાંથી પછાડી બાટ ભગવાન કૃષ્ણ પરમાત્મા કા પાસમાં સુદામા નામ કો બ્રાહ્મણ લઠ્ઠી કે કરે આવું ભયકો છે અત્યંત સમસ્યા કો પ્રભાવ બાટ ર તેસે કારણ લે આખિર કા બીચમાં ઓહ કમર દુખે વંદે આવી રીતે ર તેસ અવસ્થા કા બીચમાં સુદામા નામ કરે કા બ્રાહ્મણ આયે ભગવાન કૃષ્ણ કો દર્શન ભેટ કરના કા લાગી જીલીમીલી સંસાર અત્યંત સુંદરતા લે પૂર્ણ ભયકો મહારાજ યહી હોલા દરબાર ગર ઢોકામાં સોધે જહા પણ ભાળા વસ્ત્ર કપડા રામરો રામરો લુગા લાએર આવને લાઈ છાટ કાટકા લાઈ જાની ખુલા હુંચ માન પ્રાપ્તિ કા લાગી થાંગના મંગને લાઈ કોળે ગંજ યહાં ગણુ ન વહાં ગણુ આજા મને રેસી સિમાટો ભણ લાગ્યા છે તારા કૃષ્ણ ભગવાન પરમાત્માને આપણો મિતલાઈ આયો પ્રમાણ પૂજી બક્ષ્યો રે ઓ મિત્રુ પાલનો સ્મરણ કરીને એસકી સિમાટો ઝાપ સમાતેર લેર સિમાસ્ત્રમાં લેર રાખી બક્ષ્યો.
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ.
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ. त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ.
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702. विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ. महानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-522-045.
1: खुशीको खबर
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा. पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
4: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत. आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र. सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके. सम्पर्क मोबाइल नम्बर 98455-36984.
5: महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार. यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे. यो योजना मंगसिर 9 गतेसम्म मात्र. आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्. शाओमी किन्दा उपहार एभ्रीडे.
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ.
4: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु,
6: धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
7: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
7: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
7: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: खुसीको खबर,
6: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
7: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
7: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
7: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
7: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
7: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
6: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
8: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
8: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
8: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
8: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
7: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
10: के तपाई गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। एसबीआई बैंकको एक घर तल पटी। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
12: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
13: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
12: यो सोलर बलियो र भरपर्दो छ।
14: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
15: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
16: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
17: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
18: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
19: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
18: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
19: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
20: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार